0: अस्पताल पराजित भइसकेका छन्।
1: स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत स्वास्थ्य बीमा बोर्डले विभिन्न 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको प्राथमिकतामा स्वास्थ्य बीमा कार्यक्रम रहेकाले बजेट निकासा निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ।
0: चितवनका दुई ठूला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ। बिरामीको चाप अस्वाभाविक रूपमा बढेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाई हुन थालेको हो।
1: जिल्ला अदालत रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गरिदिएको छ। बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरूद्ध लगाइएका 3 अभियोग मध्ये 2 अभियोग जिल्ला अदालत रूपन्देहीले फिर्ता गरिदिएको हो। लामिछानेसँगै सुप्रिम प्रकरणमा जीबी राई, कुमार रम्तेल, पूर्व डीआईजी छविलाल जोशी बन्जाडे लगायतका प्रतिवादीहरू विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग फिर्ता भएको हो। उनीहरू विरूद्धको सहकारी ठगीको मुद्दा कायम छ।
0: भारतमा चिया निकासी वर्षेनी ठप्प हुन थालेपछि चिया किसान र व्यवसायीले अबको समाधान तेस्रो मुलुक निकासी हुन सक्ने बताएका छन्। भारतबाट नेपाली चिया निर्यातमा पटक पटक कडाई गरेर अघोषित रूपमा निर्यात ठप्प बनाउने काम भइरहँदा त्यसको विकल्प तेस्रो मुलुक नै भएको व्यवसायीको भनाइ छ।
1: काठमाडौँ स्थित बंगलादेश दूतावासले यस वर्षको मौसमी उपहार स्वरूप बंगलादेशी आँप वितरण गरेको छ। नेपालभरिका विशिष्ट मित्रहरूलाई सद्भावना मित्रताको कूटनीतिक प्रतीकका रूपमा आँप वितरण गरेको दूतावासले जनाएको छ। बंगलादेशका उत्कृष्ट प्रजातिका 1,750 केजी आँप वितरण गरिएको हो।
0: सरकारले विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेटको खर्च अवस्था अत्यन्त कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 पूरा हुन 1 बाँकी रहँदा कुल विकास बजेटको केवल 32.53% मात्र खर्च भएको छ।
1: भ्रिकुटी हिमालको काखमा देखिने 108 कुण्ड जलवायु परिवर्तनका कारण पछिल्लो समय संकटमा पर्दै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मनाङ र मुस्ताङ जिल्लाको चीन तिब्बतको सिमानामा 6,476 मिटरको उचाइमा अवस्थित यहाँको ताल क्षेत्रमा तापक्रम बढेसँगै हिम पहिरोसहित ढुङ्गा र गेग्रान खस्दा ताल पुरिएर संकटमा परेका छन्। दामोदर कुण्डमा तीर्थालु र भ्रिकुटी हिमाल क्षेत्रमा पर्यटक लिएर जाने दामोदर कुण्ड गाउँपालिका 4 सुर्खाङका टुरिस्ट गाइड पासाङ गुरूङ अहिले साना साना कुण्डहरू सबै पुरिएको र केही मात्रै देखिने गरेको बताउनुहुन्छ।
0: साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रूपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेशामा पनि सिप परीक्षण गर्ने भएको छ। बुधबार आजदेखि सिप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैनन्। साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो। सिप परीक्षणका लागि $100 करिब 15,000 रूपियाँ शुल्क तोकिएको छ।
2: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरानले 3 जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित सोमबार डिजिटल रूपमा हस्ताक्षर गरिएको समझदारीलाई दुई पक्षले आफ्नो विजयका रूपमा प्रस्तुत गरेका छन्। तर सम्झौताको आधिकारिक पाठ सार्वजनिक नभएकाले यसको वास्तविक प्रावधानबारे स्पष्टता नआउँदा दुवै देशबीच गम्भीर मतभेद कायमै रहेको देखिएको छ। इरानले उक्त सम्झौतालाई अमेरिका र इजरायल विरूद्धको कूटनीतिक तथा रणनीतिक विजयका रूपमा व्याख्या गरेको छ। इरानका उपविदेश मन्त्री काजेम घरिबाबादीले राज्य टेलिभिजन मार्फत प्रतिक्रिया दिँदै शत्रुका उद्देश्यहरू पूर्ण रूपमा असफल भएको र इस्लामिक गणतन्त्र इरानले ठूलो सफलता हासिल गरेको दावी गरेका छन्। अमेरिकी पक्षले भने यो समझदारीले पश्चिम एसियामा स्थायित्व कायम गर्न सहयोग पुर्याउने र विश्व बजारमा सकारात्मक प्रभाव पार्ने बताएको छ।
0: अब खेल खबर। सेनेगल विरूद्धको खेलमा फ्रान्स विजयी भएको छ। खेलमा फ्रान्स 3-1 गोलले विजयी भएको हो। फ्रान्सका लागि कप्तान क्लेन एम्बाफे र ब्राडली बाराकोलाले गोल गरे। अहिले फिफा विश्वकपमा इराक र नर्वे खेलिरहेका छन्। आज बिहान नै अर्जेन्टिना र अल्जेरिया बीच खेल हुँदैछ। यो खेल बिहान 7:15 शुरू हुनेछ।
1: अब कला र मनोरञ्जन सम्बन्धी खबर। काठमाडौँ महानगरपालिकाले राजधानीका सार्वजनिक स्थलहरूलाई चलचित्र र सांस्कृतिक गतिविधिको खुल्ला मञ्च बनाउने उद्देश्यसहित यही असार 5 गतेदेखि टोलटोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्व तयारी स्वरूप यो कार्यक्रम शुरू गर्न लागेको जनाएको छ। असार 1 गते आयोजित विशेष पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो।
0: अब विचार विश्लेषणको पालो। रमेश प्रसाद तिमिल सेना को विचार रहेको छ। हिमालय टाइम्सले मानव अधिकारको ज्वलन्त प्रश्न गरिबी नियन्त्रण कि गरीब नियन्त्रण शीर्षकमा रहेको छ। सुर्खेतमा डालोबाट काफल होइन, सरकारको प्रतिष्ठा पोखिएको हो। सिरहामा ड्रममा मोबाइल होइन, सरकारको चरित्र चोबलिएको हो। कैलालीमा भीरबाट गरीबको टेम्पो खसालिएको होइन, सरकारप्रतिको विश्वास खसालिएको हो। ढुङ्गा मुडा गरेर घर भत्काइएको होइन, भरोसा भत्काइएको हो। यसै गरी सरकारको शाख सकिँदै जान्छ र नागरिकको भरोसा टुट्दै जान्छ। गरीब अपराध होइन, राज्यका संयन्त्रहरू गरीब नागरिकप्रति कठोर र शक्तिशाली र पहुँच भएका समूहप्रति सहनशील देखिएनन् भने समानताको सिद्धान्त कमजोर हुन्छ। त्यस अवस्थामा नागरिकले राज्यलाई संरक्षणको स्रोतभन्दा नियन्त्रणको माध्यमका रूपमा अनुभव गर्न थाल्छन्, जुन लोकतान्त्रिक समाजका लागि चिन्ताजनक संकेत हो।
1: विद्यालय शिक्षा मानवता सहितको मानव बनाउने प्रक्रिया शीर्षकमा भरत सिग्देलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जीवन लक्ष्य प्राप्तिको यात्रा हो, त्यसैले हामी सबै जिम्मेवार बनौं। अनुशासन र नियमका नाममा ढुङ्गा झैं जड बनेर बस्ने होइन, बरु फूल झैं कोमल, सुगन्धित, प्रेमिल र मनोहर बन्न कोशिश गरौं। जिम्मेवार समाज र जिम्मेवार विद्यालय प्रेमिल तथा प्रेरक अभिभावक, समानुभूतिपूर्ण शिक्षक, अनुशासित विद्यार्थी, एक व्यक्ति, परिवार, समाज र राष्ट्र निर्माणका आधार हुन्। हरेक ढुङ्गामा मूर्ति बन्ने सम्भावना हुन्छ भने हरेक मानवमा महामानव बन्ने सम्भावना पनि। तर विद्यार्थी ढुङ्गा होइनन्, हरेक ढुङ्गालाई मूर्तिमा रूपान्तरण गर्न सक्ने सम्भावनाका सुबास हुन्। विचारणीय कुरो यो पनि छ कि विद्यार्थीलाई खुशी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुखी त भइरहेका छैनौं।
0: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिसोम फाइबर नेट।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि तपाईँहरूकै साथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि तपाईँ सुनिराख्नु भएको छ रेडियो नारायण। र यतिखेर तपाईँ नेपाली बहसमा राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक पाटोका विषयमा चर्चा र परिचर्चा सुन्नुहुन्छ। विशेष गरी यो देशको पछिल्लो राजनैतिक घटनाक्रम र अवस्थाका बारेमा पनि हामी चर्चा गर्न चाहन्छौँ। नेपाल र भारत सम्बन्धमा अझै पनि नयाँपन आउन सकेको छैन। प्रधानमन्त्री बालेनको अभिव्यक्ति पश्चात देशमा के कस्ता क्रियाकलापहरू भइराखेको छ? सुस्तामा भारतीय सीमा सुरक्षा बल आइराखेको छ। नेपाली आकाशमा बिना अनुमति भारतीय सेनाको हेलिकप्टर उडिराखेको छ। अब कसरी चाहिँ नेपाल भारतको सम्बन्धमा नयाँपन आयो भनेर भन्ने अहिलेको अवस्थामा अघि बढेको छैन। अझै पनि पिजीको प्रतिवेदन, चिया निर्यातमा फेरि अवरोध भएको छ, बल्झिएको छ, सुस्ता समस्या छैन, संवाद रोकिएन, भारतीय ट्रकको निर्बाध नेपाल प्रवेश, बिना अनुमति नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टरदेखि रासोपाले पुराना ब्यागेज नराखेर छिमेक सम्बन्ध विस्तार गर्ने भनेको छ, तर चिया निर्यातमा अवरोध, सुस्तामा विवाद बल्झिएको छ। एपीजी प्रतिवेदनको कार्यान्वयन र कालापानीमा भारतीय उपस्थितिबारे छलफलको वातावरण अझै पनि बन्न सकेको छैन। अहिलेको अवस्थामा टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो भनेको छ। चीनले रासोपा नयाँ बलियो शक्तिका रूपमा उदय भएसँगै चीनले नेपाललाई नियाल्दैछ। उसले शान्त कूटनीति मार्फत नेपालसँग आफ्नो प्राथमिकता र चासो भनिराखेको छ। नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल यतिखेर चीन भ्रमणमा छन्। चीनमा छलफल र बहस भएको छ। द्विपक्षीय वार्ताहरू र संवादहरू पनि यतिखेर भएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ भूमिहीनको पहिचान पनि भएन न व्यवस्थापन भइरहेको छ। 15 दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर चलाइयो, तर विस्थापन भएको झण्डै 2 महिना पुग्न लाग्दा पनि प्रभावित सुकुम्बासीहरूले स्थायी व्यवस्थापन अझै पनि पाउन सकेका छैनन्। अहिलेको अवस्थामा निकै गाह्रो पेचिलो सिर्जना भएको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ सरकारले विस्थापित परिवारको व्यवस्थापनका लागि पहिलो चरणमा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गर्ने र दोस्रो चरणमा प्रमाणित परिवारलाई वैकल्पिक आवास तथा जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको थियो। तर अहिले सुकुम्बासी बस्तीमा होल्डिङ सेन्टरमा बसेकाहरूले पैसा उठाएर चिउरा खाएका दृश्यहरू आइरहेका छन्। यही अवस्थामा देशमा अधिनायक बाद लाज्न खोजिएको हो। यो देश मध्यम वर्ग र उच्च वर्गको मात्रै हो। गरीबहरूले यो देशमा खान पाउनु हुँदैन, गरीबहरूले यो देशमा बाँच्ने वातावरण छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ अहिलेको अवस्थामा ठूला भनिएका हिजोका राजनैतिक दलहरू अहिले संकटको अवस्थामा छन्। उनीहरू आफूलाई कसरी उपस्थिति गराउने भन्ने ढंगले लागिरहेका छन्। उनीहरूले आफूलाई रिफर्म गरेर लैजान सक्ने वातावरण अझै पनि बनिसकेको छैन। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपाल फर्कने सहज वातावरण बनाइदिन शेरबहादुर देउबा दम्पतिको सरकार समक्ष आग्रह। यतिखेर 3 दिन अघि इमेल मार्फत र सोमबार कुरियर मार्फत हङकङको ठेगानाबाट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्राचार भएको छ। अब हामीलाई देशमै आएर, नेपालमा आएर सरकारलाई हामी सहयोग गर्छौँ। यो सहयोगको वातावरण बनाइदिनुहोस्। यो मुलुकमा अहिलेको अवस्थामा हामी लुकेर बसेका होइनौँ, हामी बाध्यताको हिसाबले र औषधोपचारका लागि चाहिँ बसेका हौँ भनेर अहिले शेरबहादुर देउबा दम्पतिले पत्राचार गरेका छन् अहिलेको अवस्थामा। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता। अहिलेको अवस्थामा अब देशलाई अहिलेको सरकारले कुन दिशातर्फ अगाडि बढाउन खोजिरहेको छ, देशलाई कहाँ लैजान खोजिरहेको छ? देशमा करका दर हेरफेरदेखि लिएर बिवाइडीदेखि लिएर सीमा समस्याका विषयमा बोलेका विषयहरूदेखि लिएर अहिलेको अवस्थामा जता ततै आलोचनाका पोकाहरू छन्। कसैले खुट्टा भाँचिदिने र कसैले सीमा नेपालले अतिक्रमण गरेको छ भन्ने यो प्रवृत्तिले गर्दा देशको अवस्था कहाँ पुग्छ, राष्ट्र कहाँ पुग्छ, देश कता जाँदैछ अहिले, आजको अवस्थामा हामी बहस र चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, अहिलेको अवस्थामा, अहिलेको यो पछिल्लो अवस्थामा पनि पात्र फेरिए प्रवृत्ति उस्तै छ भन्ने विषयहरू पनि यतिखेर चर्चा र परिचर्चाको विषय बनेका छन्। आज हामी बहस गर्न चाहन्छौँ अहिलेको अवस्थालाई नियाल्ने हो भने प्रधानमन्त्री र मन्त्रीको व्यवस्थाले सदन निरन्तर
अवरुद्ध बन्दै गइरहेको छ। सदन चल्न सकिरहेको छैन। संसदीय समितिको बैठक पनि यतिखेर प्रभावित भएको छ। आदरणीय श्रोता, एमाले विरुद्ध भ्रम चिर्न नसक्दा जनमत गुमाएको विषयलाई पनि यतिखेर उठाइएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा पार्टीले गम्भीर स्थितिको सिर्जना भएको यतिखेर बताएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, अहिले सरकारले ठूलो संख्यामा सचिव र सहसचिवहरूको पनि विदा गर्दैछ। खाली रहेका उच्च पदहरूमा छड्के कर्मचारीका रूपमा भर्ना गर्न सकिनेछ। 49 कार्यलाई पछ्याउँदै अहिलेको सरकार अगाडि बढ्न खोजिरहेको छ। राजधानी विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा छन्। यतिखेर महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्री कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएको बताइएको छ। किन नियन्त्रणमा लियो, के उनको कमजोरी भएको छ, अब के किसिमको उनलाई छानबिन र सोधपुछ गरिँदैछ, यसका विषयमा पनि आज हामी चर्चा परिचर्चा गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा तरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
5: ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क।
6: डिसोम फाइबरनेट।
7: यति राम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। मानिज्यू, नेपाली बहसमा यहाँलाई स्वागत छ, नमस्कार।
8: धन्यवाद, धन्यवाद खेमजी।
7: होइन, यो सुदूरपश्चिमको प्रदेश अधिवेशनमा तपाईँ पनि सभापतिको आकाङ्क्षी हुनुभयो तर पराजित बन्नुभयो, यो किन चाहिँ प्रतिस्पर्धात्मक रूपमा अधिवेशनलाई अगाडि लगेको, सहमति किन जुट्न सकेन?
8: यो सहमति जुट्ने भन्दा पनि एउटा लोकतान्त्रिक पद्धति हुन्छ र हाम्रो पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिष्कृत बनाउँदै लैजाने भन्ने किसिमको एउटा कुरा भयो र त्यसपछि पार्टीलाई आगामी दिनमा राम्रो दिशातिर संगठनात्मक दृष्टिकोणले पनि मजबुत बनाउने र जनसरोकारका विषयहरूमा पनि पार्टीले एजेन्डा मुद्दाहरू अगाडि लगेर काम गर्ने भन्ने दृष्टिकोणले मैले पनि उम्मेदवारी दिएको हो। त्यसैले यो स्वाभाविक रूपमा हुने कुरा हो, यसमा चाहिँ कुनै द्विमत हुँदैन। पार्टीभित्र एउटा लोकतान्त्रिक पद्धति र अनि यो यसलाई चाहिँ मैले भनिहालेँ तपाईँलाई, लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउनका निमित्त परिष्कृत गर्नका लागि चाहिँ यसरी मैले पनि भाग लिएको हुँ।
7: सहमति जुट्न नसकेकै हो?
8: सहमति अब पार्टीभित्र समाजमा सबै 100% मान्छेहरू चाहिँ एउटै ठाउँमा आउने, एउटै विचार भएर हुने कुराहरू पनि हुँदैन, नहुन सक्छ ती कुराहरू। र त्यसो भएको हुनाले पार्टीभित्र र समाजमा दलहरूभित्र अब वैचारिक समूहहरू, विचार समूहहरू बनिरहन्छन् र त्यहाँ एउटा भावना पनि हुन्छ। त्यसैले चाहिँ ती विचार समूहको नेतृत्व पनि साथीहरूले गरिरहेका हुन्छन् र विचारहरूलाई र भावनाहरूलाई मर्न दिनु पनि हुँदैन। त्यसैले यसलाई चाहिँ सल्टाउनका निमित्त लोकतान्त्रिक विधिबाट नै यसको सम्बोधन गर्नका निमित्त त्यो ढङ्गले चाहिँ अगाडि बढिएको हो, त्यो ढङ्गले पनि मैले उम्मेदवारी दिएको हुँ।
7: होइन, तर चाहिँ अहिलेको वर्तमान विजयी हुनुभएका सभापति प्रकाश विष्टको एक किसिमको रोष प्रकट देखिन्थ्यो कुनै एउटा सम्बोधन गर्ने क्रममा, जुन ढङ्गले चाहिँ उहाँको चाहिँ त्यो मन्तव्य देखिएको थियो, यसले चाहिँ कतै यो गुटको राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीमा सुदूरपश्चिममा सुरु त भएन भन्ने खालको भान समेत झल्किन्थ्यो, के भन्नुहुन्छ?
8: होइन, मेरो तर्फबाट त्यस्तो कुनै किसिमको पनि छैन। म पार्टीभित्र विधि पद्धति र पार्टीको एउटा चाहिँ नियम कानुन सबै कुराहरू चाहिँ आत्मसात गर्दै अगाडि बढ्ने भन्ने कुरा हो। म धेरै भावनामा पनि बगेर काम कुरो गर्दैन र त्यसपछि के भावनात्मक रूपमा चाहिँ मान्छेलाई उत्तेजित गराउने काम पनि मेरो हुँदैन। त्यसैले भावनामा बग्नु हुँदैन भन्ने पनि मेरो एक किसिमको मान्यता हो र साथीहरूलाई अब आफ्ना मञ्चहरूमा, आफ्ना पार्टीका मिटिङ बैठक र अधिवेशनहरूमा आफ्ना विचारहरू प्रस्तुत गर्ने स्वाभाविक रूपमा छुट नै हुन्छ, उहाँले आफ्नो कुरा राख्नुहुन्छ र मैले कति बोले, के बोले र मेरो बोलाइले, मेरो व्यवहारले कति फरक पर्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्ने हुन्छ साथीहरूले। त्यसैले अब मैले त्यति धेरै अनर्थ रूपमा चाहिँ लिएको छैन र त्यसको प्रभाव कति पर्छ, त्यसको अर्थ के लगाउँछन् समाज, पार्टीभित्रका साथीहरू सबैले भन्ने उहाँले बुझ्ने कुरा हो त्यो।
7: होइन, अब एउटा कुरा चाहिँ तपाईँहरू बिच अब यो प्रतिस्पर्धा भइसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धापछिको सौहार्दता कतिको रह्यो, वातावरण बनेको छ?
8: एकदम राम्रो वातावरण बनेको छ। मैले चाहिँ मैले उहाँलाई बधाई दिएँ, शुभकामना दिएँ र मैले उहाँलाई एक किसिमको एक सरसल्लाह पनि दिएको छु, भेट भएको छ हाम्रो। र अब स्वाभाविक रूपमा हामीले चाहिँ दुई व्यक्तिहरू चाहिँ सभापतिको उम्मेद्वार भयौँ, लोकतान्त्रिक पद्धतिबाट तपाईँ विजयी हुनुभयो, तपाईँलाई शुभकामना छ। र आगामी दिनमा अब दोस्रो चरणको पदाधिकारीको निर्वाचन नहुने ढङ्गले तपाईँ चाहिँ अगाडि बढ्नुहोस्।

0: चाहिँ शिर उचो हुने गरेर चाहिँ तपाईँ लैजानु होला भन्ने मैले शुभकामना पनि दिएको छु र प्रतिबद्धता पनि उहाँप्रति व्यक्त गरेको छु।
1: होइन, तपाईँ लगायत तपाईँ लक्षित केही बीच भ्रमण पनि प्रकाश विष्टले गरेको छ त्यहाँदेखि सभापतिले त्यो मञ्चमा भाषणका क्रममा पहिला सांसद राम्रोसँग चलाउनुहोस्, एउटा पद चलाउनुहोस्, पदको लोभ नगर्नुहोस्, लोभ लालच गरेर चाहिँ उम्मेदवारी नदिनुहोस् भन्ने खालको जुन उहाँहरूको भनाइ थियो, त्यो आशय थियो, त्यसको चाहिँ तात्पर्यता के हो, त्यसलाई कसरी बुझ्नुभयो जनकजी?
0: मैले भने कि मान्छेले भावनामा नै बगेर त्यो त्यस्तो किसिमको चाहिँ गर्नु पनि हुँदैन। भावनामा बग्दै बग्दै जाँदाखेरि म के बोल्दैछु भन्ने कुराको पनि हेक्का राख्नुपर्छ भन्ने तपाईँले भने मैले, र मैले अर्को कुरा के पनि भने
1: टिप्पणीहरू पनि त थिए नि त त्यहाँ त होइन,
0: माननीय सांसद भन्ने पनि अब म प्रति नै लक्षित भएको हुनुपर्छ भन्ने थियो, र अब माननीय भनेपछि सबैप्रति लक्षित भएको पनि हुनुपर्छ, हुन सक्छ होला।
1: अरूले त दुईटा पद खोजेनन् नि त, तपाईँ पो उम्मेदवार बन्नुभयो नि त होइन?
0: मैले दुईटा पद खोजेको होइन, म कुनै चाहिँ रहरले र म कुनै त्यस्तो किसिमको चाहिँ लोभ लालचले चाहिँ त्यसरी त्यो सभापतिको उम्मेदवारी दिएको होइन। अधिकांश मानिसहरू, अधिकांश व्यक्तिहरू, अधिकांश सदस्य र प्रतिनिधिहरू को एउटा माग, एउटा चाहिँ विचार र एउटा चाहिँ कुरालाई लिएर उहाँले चाहिँ तपाईँ पनि प्रतिस्पर्धी हुनुपर्छ, त्यहाँ तपाईँले पनि चुनाव लड्नुपर्छ र हामी तपाईँलाई उठाउन चाहन्छौँ, तपाईँलाई देख्न चाहन्छौँ, त्योभन्दा राम्रो चाहिँ तपाईँ गर्नुहुन्छ, सुदूरपश्चिममा सङ्गठन बलियो ढङ्गले अगाडि बढाउनुहुन्छ भन्ने ढङ्गले तपाईँले हामी अगाडि बढाउँछौँ, उम्मेदवार दिनुपर्छ तपाईँले पनि भन्ने किसिमको अधिकांश साथीहरूको चाहिँ पनि एउटा भावना थियो। त्यही भएर के हो भने भावनाहरूको चाहिँ लाई पनि मार्नु हुँदैन, मैले पहिला पनि भने तपाईँलाई, त्यो भएर त्यो किसिमको चाहिँ मेरो उम्मेदवारी हुनु मेरो कुनै स्वार्थ र मेरो कुनै त्यो लालसा पनि होइन, किनभने जनताहरूले मलाई चाहिँ विजय पनि गराएका छन्, पार्टीले टिकट दिएको छ, मेरो भूमिका पनि छ, तर चाहिँ म दोहोरो प्रदेश सभापति पार्टी सङ्गठनको भूमिका र सरकारको भूमिकामा संसदमा पनि म भूमिका खेल्न सक्छु भन्ने मलाई लागेको हो, र यसबाट यहाँको पार्टी सङ्गठन र त्यसपछि सरकारको पुलको काम पनि गर्ने हुनाले अलिक सजिलो पनि हुन्छ, त्यही भएर म के न के गर्छु भन्ने हिसाबले मैले त्यसरी बात उम्मेदवार दिएको हो।
1: तपाईँहरूका जिल्ला अधिवेशन हुन् वा चाहिँ प्रदेश अधिवेशनमा कहीँ कतै आवाजहरू उठ्छन् यतिखेर, बालेन गुट, रवि गुट, विभिन्न तह नेतृत्वबाट नभए पनि तल्लो तहमा चाहिँ त्यस्ता खालका गुटहरू निर्माण गरिएको भन्ने खालका आवाजहरू पनि उठे, सुदूरपश्चिमको हकमा कस्तो रह्यो, त्यहाँ चाहिँ कसको गुट हाबी रह्यो?
0: त्यस्तो कुनै गुट र उपगुट भन्ने हाम्रो पार्टीभित्र छैन। अब हाम्रो अब विपक्ष पार्टीका साथीहरूले समाजलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राम्रो नमान्ने तबका तहहरूले त्यस्ता किसिमका हल्लाहरू फैलाउने चाहिँ काम मात्रै हो। हाम्रो पार्टीभित्र त्यस्तो बालिन गुट, रवि गुट भन्ने त्यस्तो किसिमको छैन, एउटै राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा गुट छ, भ्रष्टाचारलाई चाहिँ निर्मूल गर्ने र सुशासन कायम गर्ने एउटा ठुलो गुट छ हाम्रो, त्यो नै एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको गुट हो। व्यक्ति व्यक्तिका इच्छा र आकाङ्क्षा अनुसार कहीँनिर मैले भने विचार समूहका कुराहरू होला नि, त्यो फरक कुरा हो, तर त्यो ढङ्गले चाहिँ पार्टी गएको छैन। यदि कसैले त्यो गुट छ भन्ने बुझेको छ भने त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बुझेको छैन भनेर बुझ्नुपर्छ।
1: सुदूरपश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्तामाथि राति लुटपाट र धरपकड भएको विषय पनि आयो, के हो घटना, किन भयो त्यस्तो?
0: यो कुरो मैले पनि त्यहाँ सुनेको थिएँ, तर चाहिँ त्यो अधिवेशन केन्द्रित भएर त्यो अधिवेशनको कुरालाई लिएर त्यहाँ चाहिँ त्यस्तो चाहिँ साथीहरूमा त्यो मनमुटाव र अथवा त्यो तर्क वितर्क भएका होला नि जस्तो मलाई लागेन, त्यो होइन पनि। त्यहाँनिर मैले अरू साथीहरूलाई पनि सोधेँ र केही कुराहरू व्यक्तिगत कुराहरू आफ्ना कुराहरूमा कुरा नमिलेर साथीहरूमा चाहिँ डिस्कस भएको हुन सक्छ, त्यो मैले बुझेको छु।
1: विजय उम्मेद्वार एवं सभापतिले चाहिँ कतै राष्ट्रिय स्वतन्त्र पार्टीमा गुटको खेती त सुरु गर्नु भएको होइन?
0: मलाई लाग्छ उहाँ जस्तो एउटा इन्जिनियर जस्तो मान्छेले, विद्वान मान्छेले, एउटा पार्टी सङ्गठन अहिले बुझेको मान्छेले त्यसरी चाहिँ गुट र उपगुट सिर्जना गर्नुहुन्छ जस्तो त मलाई लागेको छैन। मैले त्यस्तो भेटाएको पनि उसरी छैन, तर अब काम गर्दै जाँदाखेरि अब कतिपय मान्छेहरूको प्रभावमा परेर कतिपय मानिसहरू, विभिन्न थरीका मानिसहरू हुने गरेर कसको सल्लाह कसरी लिने, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा काहीँ कतै त्रुटि पनि हुनसक्छ, तर मैले त्यस्तो किसिमको उहाँमा त मैले त्यस्तो त्रुटिहरू देखेको छैन। पार्टी सङ्गठन सञ्चालन गर्नका निमित्त टिम चाहिन्छ, टिमभित्र एउटा निर्णय हुन्छ र ती कुराहरूमा कुन कुन मान्छेका कुराहरूको प्रभाव रहन्छ र प्रभावित गर्छन् मानिसहरूले भन्ने कुराहरू पनि हुन्छ। काहीँ कतै कुनै ठाउँमा त्यो लक्षण देखिएला तर चाहिँ त्यसलाई पनि सुधार गरेर लैजानुपर्छ। हाम्रो पार्टी नयाँ छ, नयाँ भएको हुनाले सबै हाम्रा साथीहरू चाहिँ पूर्ण रूपमा राजनीतिक रूपमा प्रशिक्षित र त्यसपछि चाहिँ राजनैतिक सम्पूर्ण रूपमा चाहिँ त्यो उत्कृष्ट रूपमा चाहिँ नभएका होला नि, बिस्तारै सिकाएको कुरा छ, हामीहरू सिक्दैछौँ, साथीहरू सिक्दैछौँ, नि सबै कमी कमजोरीहरू चाहिँ हाम्रा चाहिँ समाप्त हुँदै जानेछन् दिनानुदिन भन्दै म भन्न चाहन्छु।
1: अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ के खालको उन्माद चढेको यतिखेर जनक सिंह धामीजी, तपाईँले सुन्नु भएको छ, अब काम नगर्ने ठेकेदारका खुट्टै भाँचिदिने, कसैको हातै भाँचिदिने, नागरिकलाई अपाङ्ग बनाउँदाखेरि त झन् समस्या थपिएला नि त होइन मन्त्रीज्यूले?
0: मैले अब हजुरलाई के भने तपाईँलाई मैले के भने हामी सिकाएको प्रक्रियामा पनि छौँ, र हाम्रो संस्कार अब कस्तो छ, संसद

0: होइन नि त मान्यजी,
1: संसदमा जाने बेला, संसदमा जाने बेला उपस्थित हुने बेला कुर्सी नै चाहिँ उठाएर चाहिँ अब सभामुखमा चाहिँ आक्रमणै गर्न जाने, अनि त्यसपछि तपाईँको संसदै विभिन्न किसिमले अमर्यादित ढङ्गले चाहिँ प्रस्तुत हुने, जो संसद भनेको एकदमै सर्वोच्च संस्था भएको हुनाले त्यहाँ त्यस किसिमको विगतको चाहिँ एउटा संस्कार त्यो संसदमा भएको हुनाले त्यस्तै पो हो कि भन्ने किसिमका हामी नयाँ साथीहरू जो गइरहेका छौँ उनीहरूलाई पनि त्यो प्रभाव पऱ्यो कि भन्ने किसिमको हो। यी कुराहरू काहीँ कमी कमजोरी छन् भने मर्यादित ढङ्गले चाहिँ हाम्रा साथीहरू अगाडि बढ्नुहुन्छ, यो कुराको कुरा पनि हामी चाहिँ राखेर साथीहरूलाई त्यो ढङ्गले लैजान्छौँ।
0: अब तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ, त्यहाँ चाहिँ अधिवेशन चलिरहेछ, प्रदेश अधिवेशन, र विशेष गरी सीमा जोडिएको क्षेत्रको एउटा नागरिक पनि हो तपाईँ, बासिन्दा हो, नेपाल भारतको सीमा समस्या अहिलेको अवस्थामा कस्तो छ त्यो क्षेत्रमा?
1: अब अहिलेको यो पहिलादेखि जो भइराखेको त्यो नै अवस्था हो, र पछिल्लो समय अब एउटै कुरा मात्र यता यो क्षेत्रको मेरो क्षेत्रको जो 58 सालतिर चाहिँ स्थिति नक्साहरू चाहिँ कोरिएको छ सङ्कटकालको बेला, त्यसमा के त्रुटिहरू भएका छन् भन्ने चाहिँ मलाई लागेको छ, ती त्रुटिहरूलाई सच्याउनु पर्छ, र त्यसको लागि चाहिँ म लबिङ पनि गर्छु, किनभने कतिपय चाहिँ जग्गाहरू चाहिँ नेपालीको जग्गाहरू चाहिँ भारतीयहरूको चाहिँ अति के अरे त्यो उसमा चलन भोगमा रहेको हुनाले यसलाई सच्याएर समझदारीको आधारमा, राजनीतिक आधारमा, नियम कानुनको आधारमा कसरी हुन्छ कुटनैतिक ढङ्गले यसको चाहिँ समाधान गर्नुपर्छ भन्ने चाहिँ मेरो बुझाइ छ।
0: त्यो नेपालीहरूको जमिनमा चाहिँ भारतीयहरूले चाहिँ खेतीपाती गरिरहेका छन् हैन, त्यसो भए
1: मैले यो कुरा धेरै पहिलादेखि पनि अब संसदमा पनि उठाएको कुरा हो,
0: तर लालपुर्जा भारतको भूमि चाहिँ मिच्याछ,
1: अब कुन अर्थमा उहाँले भन्नुभयो अब त्यो कुराहरू, र मेरो क्षेत्रमा पनि मैले भनेको थिएँ कि मेरो क्षेत्रमा चाहिँ मैले
0: क्षेत्रमा नेपालीहरूले भारतको भूमि मिचेर खेतीपाती त गरेका छैनन् नि,
1: नेपालीहरूले भारतको भूमि मिचेर चाहिँ मेरो क्षेत्रमा चाहिँ कुनै त्यस्तो चाहिँ गरेको मैले देखिनँ। अब कुनै कसैका गोपनीय नक्साहरूमा काहीँ कुनै मैले भने जस्तै स्टिम नक्साहरूमा ओरको पर नक्साहरू सारेर त्यो किसिमले देखिएको कुराहरू हुन् भने त्यो अब प्रशासनिक ढङ्गले त्यो सरकारी स्तरमा संयन्त्रहरूले केही काम गर्यो ती कुराहरू त्यो छन्, तर अहिले देखिएको कुरा भनेको नेपालको जमिन नै पूर्जा भएको जमिनहरू चाहिँ त्यहाँ के भारतीयहरूले चाहिँ चलन भोग गरिराखेको र नेपालीहरूले वर्षौँदेखि चलन भोग गरिराखेको जमिन हाम्रोमा पर्छ मेरो हो भन्ने किसिमले भारतले दावी गरिराखेको अवस्था भए हुनाले अहिले चाहिँ इन्डियन नागरिकहरूतर्फबाट नै यतातिर चाहिँ मिचिएको र यतातिर चाहिँ चलन भोग गरिरहेको जस्तो देखिन्छ।
0: धनगढीको गर्मीमा, तराईको गर्मीमा थप गर्मा गर्मी छ होइन अहिले अधिवेशनका कारणले गर्दा?
1: अधिवेशनका कारण गर्मी गर्मा गर्मी थियो, अब हिजोसम्म चाहिँ 42 डिग्री त अब तापक्रममै थियो, अब डबलै होला, त्यसमा 84 नै पुगेको थियो, अझ त्यो गर्मी अब घटेर अब त्यो 42 आसपास 45-50 आसपास पुगेको छ मलाई लाग्छ, भोलिसम्म यो 40 र 42 पुग्छ।
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धन्यवाद।
1: ल धन्यवाद, धन्यवाद केनजी। ल
2: आदरणीय श्रोता, यतिखेर हामी नेपाली बासमा छौं र सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशनको सभापतिका आकांक्षी जनक सिंह धामी, उहाँ अर्का सभापतिका आकांक्षी प्रकाश विष्टसँग पराजित हुनुभएको छ, र विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सुदूरपश्चिममा पनि गुट र उपगुटले प्रक्षेप भएको छ, त्यहाँ पनि कतिपय व्यक्तिहरूमाथि सांघातिक आक्रमणहरूदेखि लिएर नाराबाजीहरूदेखि लिएर व्यापक रूपमा त्यहाँ भाँडभैलो पनि एक किसिमले देखिएको थियो, तर पछिल्लो समय निर्वाचन र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने भन्ने ढङ्गले चाहिँ अगाडि बढेका विषयहरू पनि छन्, र त्यहाँ अहिले निर्वाचित भएका सभापति प्रकाश विष्टले एउटा पद मात्र सम्हाल्नुहोस्, हरेकतिर हात नहाल्नुहोस् भन्ने ढङ्गले चाहिँ उहाँले चाहिँ अभिव्यक्ति दिइसके पछाडिको एउटा अर्को परिस्थिति पनि बनेको थियो प्रकाश विष्टले। अहिलेको अवस्थामा हामी सुदूरपश्चिमको प्रदेश अधिवेशनमा केन्द्रित बन्यौँ, छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो नेपाली रेडियो नेटवर्क,
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबरनेट
6: यतिकै हाम्रो बेसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ।
6: अहिलेको अवस्थामा अस्पतालको बसाई छुट्यो कि अस्पतालमै हुनुहुन्छ? के छ म्याडमको अवस्था?
7: अवस्था चाहिँ जटिल छ, कहिले अस्पतालमा कहिले घरै, अब 24 घन्टा ड्युटी छ।
6: काठमाडौँ आउनु पाउनु भएको छैन?
7: नै।
6: भनेपछि अब देशलाई त राम्रैसँग नियालिरहनु भएको छ नि त, होइन? राम्रोसँग काम नगर्ने ठेकेदारहरूका खुट्टै भाँच्ने भन्नुभएको छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालजीले, होइन? काम गरेन भने अब एउटा नयाँ ढङ्गले एक्सन गर्ने भनेको छ क्या सरकारले, कस्तो लाग्यो?
7: अब त्यो डरलाग्दो कुरा हो नि। सत्तामा शक्तिमा बसेका निर्णायक मान्छेले काम नगर्ने ठेकेदारहरूका खुट्टा भाँच भनेर भन्ने, यो कुनै चाहिँ ठिक मनस्थिति भएको चाहिँ प्रशासकले व्यक्त गर्ने कुरा हो यो?
6: समयमा काम नहुँदाखेरिको आक्रोश हो यो?
7: त्यो चाहिँ सर्वसाधारण जनताले गर्ने आक्रोश गर्ने अभिव्यक्ति त्यो बेग्लै कुरा हो। जिम्मेवार ठाउँमा बसेका मान्छेले जिम्मेवार पुरा नगर्ने चाहिँ जो कोही हो, अथवा मन्त्री होला, ठेकेदार होला, व्यापारी होला, त्यसका खुट्टा भाँच भनेर चाहिँ आदेश दिनु मिल्छ? कति अराजक रहेछ यिनीहरू।
6: तर समयमा चाहिँ काम नगर्ने, काम नसिद्ध्याउने, होइन, धेरै ठाउँमा चाहिँ ठेक्का लिने, पेटी ठेक्काहरू दिने, अलपत्र छोड्ने, पेस्की लिने, यस्तो खालको अराजकता त छ नि त, होइन? निर्माण
7: क्षेत्रमा कानुनी कारवाही गर्ने हो। त्यस्तो किन भयो भने सत्तामा शक्तिमा बस्नेहरूले समयमा चाहिँ भुक्तानी नदिने, निर्माण व्यवसायीको पनि चाहिँ कमी कमजोरी छ, मैले पनि देखेको छु, भोगेको छु। तर मुख्य चाहिँ अब बेलामा तपाईँको चाहिँ भुक्तानी दिनु पर्यो, अनि त्यसको सुपरभिजन गर्नु पर्यो, काम नगर्नेलाई चाहिँ त्यस अनुसारको सजाय दिने चाहिँ कानुनी कारवाही गर्नु पर्यो, अनि चाहिँ सत्तामा सक्दिनँ बस्ने त्यस्ताका खुट्टा भाँच भन्यो भने के हुन्छ?
6: अहिलेको अवस्थामा अब दुई देश बीचको सम्बन्धका विषयहरू पनि आएका छन्। परराष्ट्र मन्त्री, त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत गएर आउनु भएको छ, होइन? अहिले चीन भ्रमणमा हुनुहुन्छ परराष्ट्र मन्त्री। अहिले इपिजीको प्रतिवेदन पनि अगाडि बढेन, चिया निर्यातमा अवरोध भएको छ, 30-33 उद्योगहरू बन्द भएका छन्, सुस्ताको समस्या बल्झिएको छ, यो के हुँदैछ?
7: यो साम्राज्यवादीहरूले नै चाहिँ यहाँ नेपालमा चाहिँ ठाडो हस्तक्षेप गरे, हस्तक्षेप गरेपछि चाहिँ उनीहरूको योजना अनुसार तपाईँ चाहिँ यिनी आए र आएर तपाईँ चाहिँ नि अब सुरुवात नै तपाईँ एउटा फासिस्ट रकममा तरिकाबाट सुरु गरे। काठमाडौँमा बसेका चाहिँ हजारौँ हजार सुकुम्बासीमाथि जुन खालको एउटा आक्रमण गरे, त्यसले के बताउँछ भनेर भन्दाखेरि यिनी चाहिँ एउटा अब एउटा तयार गरेका बाह्य शक्तिले तयार गरेका खेताला हुन् यिनी। यिनी देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा गर्न सक्दैनन्। नेपालको यिनीबाट रक्षा हुन्न, सर्वसाधारण जनताको पनि तपाईँ चाहिँ सेवा सुविधा यिनीबाट हुन्न। यिनी चाहिँ लुटपाट गर्छन्, बदमासी गर्छन्, अनि अनि यस खालका चाहिँ गैर जिम्मेवार काम गर्छन्। यो राष्ट्रको लागि दुर्दशा हो,
6: होइन? जनताले त भरोसा गरेका छन् नि त अब अहिलेको सरकारलाई, होइन?
7: होइन, जनताले चाहिँ पुराना चाहिँ जुन पार्टीहरू हुन् उनले तपाईँ चाहिँ भ्रष्टाचार गरे, बदमासी गरे, अब त्यसको ठाउँमा त्यो त्यो त्यो चाहिँ उनीहरूका गल्ती कमजोरीबाट फाइदा उठाएर विदेशीहरूले तपाईँ चाहिँ यस खालका तपाईँ चाहिँ जोकरहरूलाई राष्ट्र र जनताको पक्षमा चाहिँ जिम्मेवार होइन कि, त्यो जनतालाई सताउनको लागि अनि कहाँबाट के निर्देशन आउँछ त्यसलाई पुरा गर्नको लागि बनाएको यो शक्ति हो।
6: जनताले दुईटै नजिकको मत दिएको सरकार, सरकारका प्रतिनिधिहरू कसरी जोकर हुन्छन् भनेको क्या चित्रबहादुर केसीजी?
7: त्यो त जनताकै नामबाट हुन्छ नि, युक्रेनमा जेलेन्स्कीलाई ल्याउँदाखेरि जनताकै नामबाट हो, अनि तपाईँको चाहिँ नि सिक्किम पनि जनताकै नामबाट चाहिँ लेन्डुक दोर्जेलाई चाहिँ भोट हलाएको थिए भारतीयहरूले, अहिले विदेशीहरूले तपाईँको चाहिँ जनताकै नाममा अब जे काम सिआइएले चाहिँ नेपालमा गर्यो त्यसको लागि चाहिँ वर्षौँ वर्षदेखि उनीहरूको तयारी थियो।
6: तर लेन्डुक दोर्जेहरूको सुखद अवसान त रहेन नि त, होइन? लेन्डुकहरूलाई त अब कसैले पनि अन्तिम आवरमा मर्दाखेरि त कसैले पनि ध्यान दिएन नि त।
7: अहिले चाहिँ प्रकट भएको छ लेन्डुबे त पहिले त लेन्डुबेलाई चाहिँ कति स्वागत गरे, कस्तो हाई हाई गराए, आखिरसम्म भुसिया कुकुर मऱ्यो चाहिँ लेन्डुबे मऱ्यो। अनि त्यहाँबाट इन्डियनहरूलाई के मतलब, जुन बेला चाहिँ सिक्किम खानु थियो लेन्डुक दोर्जेलाई उनीहरूले चाहिँ बोकेर हिँडे हाई हाई गरे, तर अब उसलाई चाहिँ उनी त्यो बोक्नेहरूले पनि बुझेछन् नि,
6: होइन? पछि त भेटघाट पनि दिएन नि उनीहरूले,
7: केही चाल हुन्छ यहाँका नेपाली लेन्डुबेहरूको चाहिँ भोलि त्यही हुन्छ। यहाँ नेपाललाई ध्वस्त पारेपछि, नेपालको अस्तित्व समाप्त पारेपछि त्यही लेन्डु दोर्जे मरे चाहिँ मर्छन् अहिलेका यी शासकहरू। अहिले चाहिँ चुरीफुरी गरेर जनताको अगाडि चाहिँ देशभक्तिका कुरा गर्दै हिँड्नेहरू थाहा भइहाल्यो।
6: सुस्तामा पनि त समस्या छ नि त, होइन? नेपाल भारत सीमामा अहिले चाहिँ
7: नेपालको अस्तित्वमा समस्या परिसक्यो,
6: बिना अनुमति नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर पनि उडिरहेको भन्ने विषय पनि आएको छ यतिखेर, होइन?
7: यो त उल्टा लगातार 24 घन्टा 48 वटा अपराध गरिरहन्छ भारतीय साम्राज्यवादले, त्यसमा अमेरिकी साम्राज्यवाद मिलिसकेछ, आइसकेछ,
6: होइन? सरकारले देशको सरकारले यसलाई छेकबार गर्न सक्दैन, सरकार एक्सनमा जान सक्दैन, सरकार यति दुईटै नजिकको सरकार,
7: जसले तयार गरेको सरकार हो त्यसो सरकार कहाँ सक्छ त, यही उद्देश्यको लागि बनेको सरकार हो नि यो।
6: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास
7: गर्छौँ, साम्राज्यवाद रमाएको हेर्नु न कति रमाइरहेको छ उनीहरू, कत्रो चाहिँ धाकधकु छ अहिले यिनीहरू आएपछि।
6: तर प्रधानमन्त्रीले भन्नुभएको छ हामी विकास गर्छौँ, सुशासन ल्याउँछौँ, धेरै बोल्ने होइन गरेर देखाउँछौँ भन्नुभएको छ नि त, होइन? गरेर देखाउँछौ, हामी धेरै बोल्दैनौँ भन्ने छ क्या प्रधानमन्त्रीको भनाइ, केसीजी?
7: होइन,
6: तपाईँहरू धेरै बोल्नुभयो, हिजो कम्युनिस्टहरू धेरै बोले, हिजो धेरै बोले नेताहरू बोलेर बिग्रियो देश, अब हामी बोल्दैनौँ, हामी एक्सनमा जान्छौँ।
7: कम बोले पनि चाहिँ नेपालले चाहिँ भारतको भूमि कब्जा गरेको छ त अहिलेसम्म कुनै नेताहरू भ्रष्ट भए, गल्ती गरे, कमजोरी गरे, कसैले पनि चाहिँ नेपालले चाहिँ भारतीय भूमि पनि कब्जा गरेको छ भनेर राज्य सत्तामा बस्ने चाहिँ यिनीहरूले भनेको त सुनिएन त, अहिलेसम्म नेपाली जनताले सुनेन नि त के भन्यो भन्नुहोस् त, रोकथामबाट सकेसम्म संसदमा नजाने, अब कसरी आएका हुन् यिनीहरू? श्रीनगरबाट डडालियो कहिले हो, सर्वोच्च डडालियो कहिले हो, संसद भवन डडालियो कहिले हो, कसरी आए यिनीलाई कसरी तयार गरे बाह्य शक्तिहरूले? त्यो त भन्न सक्दैनन् मान्छेहरूले, धेरै बिक्री भइसकेका छन्। जब मानिसले तपाईँ चाहिँ सम्पत्ति र पैसा मात्रै हो सबै कुरा भनेपछि उसले के गर्नुहुन्छ, के गर्नुहुन्न राष्ट्रको लागि मतलबै राख्दो रहन्छ। अहिले मुलुक चाहिँ एकदम अप्ठ्यारो, नेपालको अस्तित्व नै एउटा प्रश्न चिन्ह चाहिँ खडा भइरहेछ, भारतीय साम्राज्यवाद रमाइरहेछ, यिनी भाडामा आएकाहरूलाई दबाउँ चाहिँ हेर्नु त स्वागत सम्मान सत्कार गरेको,
6: हजुर राम्रो सम्मान गर्यो नि त, 3 करोड नेपालीहरूलाई सम्मान भयो नि त अस्ति त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई दिएको सम्मान,
7: के हो लेन्डु दोर्जेलाई स्वागत गर्दाखेरि इन्दिरा गान्धीले देखाएको चाहिँ त्यसको परिणाम के भयो? लेन्डु दोर्जे चाहिँ देशभक्त भएको भए, सिक्किमे जनताको पक्षमा काम गर्ने राष्ट्रवादी भएको भए इन्दिरा गान्धीले त्यति ठुलो स्वागत गर्थिन्? पछि उसलाई कसरी चाहिँ भुसिया कुकुर चाहिँ मरेको चाहिँ केही उसले आफै आत्मालोचना गरेर मर्ने मर्नु पर्यो, भोलि यिनको त्यही स्थिति हुन्छ। नेपालको अस्तित्व समाप्त गरन् जरी यिनलाई चाहिँ भाडामा खेलाइरहन्छन्, यिनलाई उफारिरहन्छन्, यिनका तारिफ गरिरहन्छन्, यिनको प्रचार गरिरहन्छन्, जब आफ्नो काम पुरा हुन्छ त्यसपछि यिनलाई चाहिँ लेन्डु दोर्जेको चाहिँ ईश्वर फालिदिन्छन्, हेर्नु होला।
6: होइन, अब यो देशमा त त्यस्तो अवस्था त आउन सक्दैन, नेपाली जनताले त कहाँ मान्छन् त यो स्थितिलाई, होइन? स्वीकार्दैन नि त,
7: नेपाली जनताले त गरिहाले देखाइहाले नि त,
6: होइन? परीक्षण त गर्न पायो नि त,
7: नेपाली जनताले त तपाईँ चाहिँ नि जुन काम गरे अब त्यो लगत्तै त्यसको परिणाम त सुकुम्बासीहरूले पाइहाले, सुकुम्बासीहरूले पहिलो चाहिँ रिजल्ट पाइहाले पुरस्कार, हेर्नु त ऊ सत्तामा आउने बित्तिकै अब उनीहरूले चाहिँ सेना प्रहरी कसरी तयार भए?
6: होइन अब अर्को साम्पाङले त भन्नुभएको छ नि त, अब सेनालाई पठाऊ के अरे सीमामा, यदि सेनाले सक्दैन भने चाहिँ म आफै जान्छु, म नै सीमाको रक्षा गर्छु भन्नुभएको छ नि त, होइन? अर्को साम्पाङको कुरा सुन्नु,
7: खुलाले बोर्ड कहाँ दुध पर्दैन? अब नेपाली सेना काम त थाहा भइहाल्यो नि।
6: अब हर्को साम्पाङले त भन्नुभएको छ नि त होइन, सेनालाई पनि पठाउनु पर्यो, सीमाको विषयमा कुरा गर्नु पर्यो, सीमामा नजाने भन्ने हो र नेपाली सेना?
7: त्यो त पर्यो नि, नेपाली सेनाको काम पनि चाहिँ थाहा भइसक्यो, सबैलाई बुझिसके।
6: कस्तो लाग्छ हर्को हर्को साम्पाङका गतिविधिहरू संसदमा कस्तो लाग्छ तपाईँलाई चितबहादुर केसीजी?
7: उनले कुरा उठाइराखेका छन्, नयाँ हुन्, अब कमसेकम चाहिँ यो देशमा चाहिँ विदेशीहरूले रजाई गर्नुपर्छ, विदेशीको निर्देशन मान्नुपर्छ, विदेशीको एजेन्डा बोक्नुपर्छ भने जस्तो चाहिँ प्रत्यक्ष मलाई त्यो अनुभव भएन। उनी नयाँ हुन्, अब संसदभित्र त्यस खालका कुराकानीहरू आउँछ, अब उनको बारेमा मैले धेरै टिप्पणी गर्न अहिले मैले
6: भनेपछि अर्को साम्पाङ चाहिँ अहिले राष्ट्रिय मुद्दामै छन् त्यसो भएन?
7: होइन, उनले चाहिँ जनताका कुरा त उठाइराखेका छन् नि, त्यो उठाउँदाखेरि अब समस्या परेछ।
6: अब अहिलेको अवस्थामा देशमा बजेट आयो होइन, बजेटले चाहिँ नवप्रवर्तनदेखि लिएर अब डिजिटलाइजेसनमा जाने भन्यो, प्रविधितर्फ जाने भन्यो होइन, किसानहरूदेखि लिएर हरेक क्षेत्रलाई चाहिँ यो बजेटले अब समेट्छ भन्ने ढङ्गले आयो होइन, बजेट जनता मैत्री आयो, नागरिक मैत्री आयो।
7: अहिलेको अर्थमन्त्री पुराना भ्रष्टाचारी पार्टीबाटै चाहिँ जन्मेको, हुर्केको, अनि तालिम लिएको, जागिर खाएको सबै हो कि
6: होइन? नेपाली कङ्ग्रेसमा हुनुहुन्थ्यो होइन, नेपाली कङ्ग्रेसमा हुनुहुन्थ्यो उतिखेर, राष्ट्रिय योजना आयोगको अध्यक्ष बन्नुभयो 10 वर्षसम्म होइन?
7: नेपाली कहाँले नालायक हुने होइन, उसको कमजोरी मैले देखिरहेको छु, तर त्यही पार्टीले चाहिँ विभिन्न ठाउँमा पठाएको अन्तर्राष्ट्रिय तपाईँ चाहिँ संस्था पनि पठाएर तालिम प्राप्त गरेको मान्छे अहिले आएर चाहिँ म नयाँ हुँ, काङ्ग्रेस एमाले जस्तो म होइन भनेर फुर्ती गरेर हुन्छ? कसैले चिने होइन अहिलेको अर्थमन्त्रीको इतिहास,
6: होइन सुनबानी सर्किसकेको हो नि त राष्ट्रसभामा आइसकेपछि।
7: एमसिसी चाहिँ मैले पहल गरेर ल्याएको, यी पार्टीहरूलाई कोच कन्भिन्स मैले गरे हो भनेर फुर्ती गरे होइन, अहिले गएर सत्तामा गएपछि यिनी पार्टीले बोकेका हुन् एमसिसी भन्न लाज नलाग्ने हेर्नुहोस् त। पहिले तपाईँले सुन्नुभयो भने पार्टीले मानेको थिएन 55 अरब, त्यो त्यत्रो करोड चाहिँ डलर ग्याट मैले दिलाएको नेपाली जनतालाई भने होइन, अहिलेको अर्थमन्त्रीले सार्वजनिक रूपमा मैले सुने होइन, तपाईँले सुन्नु भएको होइन, यस्ता दुई चिउरेले यस्तोले तपाईँ चाहिँ के गर्छन् देशलाई भन्नुहोस् त, कहाँ पुऱ्यायो देश, कहाँ पुऱ्याउँछन्?
6: होइन एमसिसीको त अनुदान आइरहेछ देशमा होइन, करिब 23 अर्ब बराबरको अनुदान आइरहेछ अहिलेको अवस्थामा।
7: अनुदान मात्रै होइन, अमेरिकी सेना आएर यहाँ परेड खेल्दा र तपाईँ चाहिँ अरब मुलुकमा जस्तो चाहिँ अब त्यहाँ ड्रोन चाहिँ प्रयोग हुँदाखेरि थाहा हुन्छ, अब त्यो त्यसै आएको छैन डलर, त्यसै आएको छैन अमेरिकनहरू यहाँ हेरिरहेका छन्, तपाईँ चाहिँ मुस्लाङको युरेनियम हेरिरहेका छन् यहाँको जल
6: स्रोत,
7: अहिले नै यहाँ चाहिँ दुःख दिइरहेको छ, अहिले त अमेरिकी साम्राज्यवाद समेत यहाँ सामेल भएर देश त ध्वस्त भइसक्यो त।
6: अब युरेनियम त उत्खनन गर्नुपर्छ भन्ने लाइनले वार्ता सम्वादहरू अगाडि बढिरहेछन् नि त होइन चित्रबहादुर केसीजी?
7: उत्खनन अमेरिकालाई अस्ट्रेलियालाई जिम्मा दिएर उत्खनन गरियो नेपालको युरेनियम, तपाईँलाई प्रश्न गरेँ मैले,
6: होइन नेपालले नै उत्खनन गर्न सक्नुपर्छ,
7: होइन भेनेजुएलामा अब अमेरिकाले जे काम गर्न सकेको छैन अरू देशका मान्छेलाई त्यहाँ गराउँछ अमेरिकामा,
6: होइन राम्रो राष्ट्र प्रमुख आयो भने त तपाईँलाई थाहा छ नि, सानो देश एउटा बुर्किना फासोले होइन फ्रान्सबाट चाहिँ फ्रान्सलाई गराएर अब आफ्ना सुनखानीहरू होइन आफै नै निर्माण गर्नेदेखि लिएर आफ्नै काम
7: गर्नेहरूलाई ध्वस्त पारेर चाहिँ फ्रान्स भएको, फ्रान्स शक्तिशाली भएको,
6: आज बुर्किना फासोबाट चाहिँ फ्रान्स आफै भाग्नुपर्ने स्थिति आएको छ, किनभने राष्ट्र प्रमुख कडा आएको छन्, इब्राहिम ट्राओरे आएका छन् होइन,
7: अफ्रिकी देशहरूमा सबभन्दा शोषण गर्ने, सबभन्दा त्यहाँ चाहिँ दस्त गर्ने कुन देश हो भन्नुहोस् त युरोपमा? त्यसो भएको हुनाले साम्राज्यवादीहरूले जुन कमजोर देशहरू छन् जहाँ प्राकृतिक साधन स्रोत छ, त्यहाँ 84 किडम गरेर त्यहाँका शासकहरूलाई किनेर त्यहाँ अनेक किसिमका एनजिओ आइएनजिओ पठाएर त्यहाँका जनतालाई चाहिँ जब बेकुब बनाएर भेडा बनाएर आखिर त्यहाँको राज्य सत्ता समेत कब्जा गरेर त्यहाँको प्राकृतिक साधन स्रोतमाथि उनीहरूले चाहिँ कब्जा गर्छन्। त्यतिबाट ब्रिटिस साम्राज्यवादले घलिमली गर्यो, अहिले अमेरिकी साम्राज्यवाद, फ्रेन्च साम्राज्यवादले त्यो गरिरहेको छ, मानव जातिको इतिहास सबैलाई थाहा छ नि के गर्छन् साम्राज्यवादीहरू।
6: भनेपछि अब जनताले चाहिँ जुन किसिमको आशा बोकेका छन् अहिलेको सत्ता सरकार र यी पात्रहरूबाट चाहिँ निराशामा परिणत हुने देखिनुभयो।
7: बाटोमा उभ्याइराखेको चाहिँ टेम्पो चाहिँ लडाई दिने एउटा साधारण गरिब महिलाले बाटोमा सानो केही दुःख जेल गरेको चाहिँ कस्तो तालिम रहेछ कस्तो निर्देशन रहेछ भन्नुहोस् त यिनी अराजकहरू सत्ता आएपछि त्यो टेम्पो लडाई दिने भिजाएर त दुःख पाएको त एउटा महिलाले गरेको दुःख गरेको हेर्नु त काफलका तपाईँ चाहिँ नि आउने चाहिँ काफल राखेको चाहिँ भाँडो घोप्टाइदिने बाटोमा काफल छरिदिने बाटोमा भन्नु यिनले कस्तो तालिम लिएर
6: आएछ
7: यिनको ती कर्मचारीहरूलाई के सिकाएर यिनले ल भन्नु
6: हरेक देशमा फुटपाथ छ। फुटपाथ व्यवस्थापन गर्ने हो जनताका पेटमा लात हान्ने होइन। सरकार चाहिँ जनमैत्री हुनुपर्छ होइन, जनताको सरकार हुनुपर्छ। या लोकतन्त्र छ, गणतन्त्र छ, अधिनायकवाद
7: यो जनताको सरकारै होइन, यो साम्राज्यवादीको एजेन्डहरू हुन्। यिनले देश खरानी पार्छन्, खरानी देश खरानी पारेर यिनी सत्तामा गएका हुन्। पुराना पार्टीहरूले बदमासी गरे हुनाले यी खरानी पार्टीहरूका रिसले र विभिन्न किसिमले तपाईँ चाहिँ नि जनतालाई चाहिँ छक्क्याएर बदमासी गरेर अहिले चाहिँ सत्तामा गएका छन्। यिनले त देश उजाड पार्छन्, देश खतम पारेरै छोड्छन्। हेर्नुहोला
6: पुराना दलहरूलाई पनि त समस्या छ नि त। अब यिनीहरूलाई गाली गरेर मात्रै पुराना दलमाथि उठ्ने छानकाट देखिँदैन, आफूलाई रिफर्म गर्न चाहँदैन दलहरू होइन।
7: पुराना दलकै तपाईँ चाहिँ आचरण चरित्र तपाईँ राजनीति गर्ने भनेको विशुद्ध लुट्न र लुट्न कमाउने मात्रै भएका कारणले तपाईँको चाहिँ साम्राज्यवादीहरूले केही हदसम्म यिनलाई यो स्थिति पुऱ्याए त उसले पनि तालिम प्राप्त गरेर एनजिओ पढाएर आइएनजिओ पढाएर आर्थिक सहायता दिएर आफ्ना छोराछोरी समेत उता अमेरिका दिएर चाहिँ बिबी भर दिएर युथ काउन्सिलले कति वर्ष त्यही काम गरेछ अमेरिकी चाहिँ दूतावासले काठमाडौँमा भन्नुहोस् त।
6: होइन आफ्ना देशका स्रोत साधनहरू आफ्नै देशले आफ्नै राष्ट्रले बरु कम्पनीहरू स्थापना गरेर मेन पावरहरू ल्याएर चाहिँ आफैले उत्खनन गर्ने आफैले बिक्री गर्ने काम गर्नुपर्छ होइन। अरूलाई दिने काम गर्यो भने
7: भोलि हामी त राष्ट्रवादी नेता हुनु पर्यो, राष्ट्रवादी
6: दुई देश बीच दुई देश बीचको तरुलमा छौँ होइन। किनभने अब मुस्ताङमा चाहिँ भोलि कुनै सातौँ समुद्र पारीको देश आएर चाहिँ युरेनियम उत्खनन गर्छ भने अर्को देश पनि टुलु टुलु हेर्दैन होइन। हामीसँग भू राजनैतिक हिसाबले त हामी त सङ्कटमा पर्छौँ नि त। चित्रबहादुर केसी जनतालाई बुझाउनु पर्यो,
7: परिसक्यौँ तपाईँको चाहिँ विभिन्न एनजिओ आइएनजिओ आउँछन्, तिनीहरू आएर बुद्धिजीवीहरू मिडियाहरू अनि चाहिँ न्याय न्याय क्षेत्रमा काम गर्नेहरू पैसा र पैसाकै लागि कसरी बिक्री हुन्छन् मान्छे भन्नु त बिक्री भइरहेका छन्। हाम्रो महादेशको कुरा होइन, एसियाका कैयौँ देशहरूमा जुन देशका जनतामा चेतना आयो जागरण आयो तिनीहरूले जीवन मरणको सङ्घर्ष गरेर ती विदेशी लुटेराहरूलाई तपाईँ चाहिँ खतम पारे लखेटे त्यहाँ विकास भयो। तर हाम्रो जस्तो देशमा तपाईँ चाहिँ सबै सत्ता शक्ति त्यसको दुरुपयोग गरेर सम्पत्ति आर्जन गर्ने त्यसको परिणाम अहिले तपाईँ चाहिँ देशले भोगिरहेको छ।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, शुभ दिन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी आत्मीय श्रोता नेपाली बहसमा स्वरूप विश्रामी छौँ। विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
8: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबर नेट।
6: यतिखेर हाम्रो भेषमा नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद शिवसिंह ओली हुनुहुन्छ। शिवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्ते, गुड मर्निङ।
6: होइन, सुदूरपश्चिम प्रदेशले भर्खरै बजेट पनि ल्याएको छ होइन। बजेट कस्तो खालको आयो? सुदूरपश्चिमको पर्यावरण विकास समृद्धि सुदूरपश्चिमका जनताहरूले चाहिँ प्रदेश सरकार भएको अनुभूति गर्ने गरी बजेट आयो कि टालटुले बजेट आयो?
10: अहिले वास्तवमा सुदूरपश्चिम प्रदेश सरकारले अस्ति मात्रै मध्यरातमा बजेट प्रस्तुत गरेको छ, बजेट वक्तव्य प्रस्तुत गरेको छ। तपाईँले हिजो मात्र थाहा पाउनुभयो कि हामी प्रमुख प्रतिपक्षदेखि लिएर अन्य प्रतिपक्ष दलले समेत बजेट वक्तव्यको पूर्णपाठ माग्दा समेत संसद सचिवालयले उपलब्ध गराउन सकेन। त्यसपछि हामीले अर्थ मन्त्रालयमा पत्र समेत पठायौँ, उपलब्ध गराउन सकेन र अबेर पछि चाहिँ सार्वजनिक गरेको छ करिब 18 घन्टापछि। यसले के देखाउँछ त भन्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया र बजेटको पारदर्शिता र खास गरी चाहिँ वित्तीय अनुशासनप्रति ठुलो शङ्का गर्ने ठाउँ चाहिँ हामीले पाएका छौँ। र यसले के पनि एउटा चाहिँ सङ्केत गरेको छ भने पहिलो पटक सुदूरपश्चिम प्रदेश सरकारले ठुलो आकारको बजेट त सार्वजनिक गरेको छ तर चालु र पुँजीगत क्षेत्रको खर्च कति हो भनेर भन्न सकेको अवस्था पनि छैन र मन्त्रालयगत रूपमा पनि कति बजेट विनियोजन गरिएको छ भन्न भनेर पनि भन्न नसक्ने कुराले वास्तवमा आश्चर्यचकित पारेको छ। त्यसकारण हामीले हिजो मात्रै होइन विनियोजन विधेयक र आर्थिक एन चाहिँ विधेयक चाहिँ दर्ता गरेर छिटोभन्दा छिटो चाहिँ बजेटसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्नका निमित्त अनुरोध गरिसकेको
6: होइन। अब सुदूरपश्चिमको बजेट आउँदै गर्दाखेरि अब यो बार्गेनिङदेखि लिएर त्यसलाई चाहिँ तालाटुली बाटुली भन्या जस्तो च्यातिएका ठाउँहरू टाल्नका निम्ति मुख्यमन्त्रीले निकै ठुलो लचकता अपनाएर आफ्नो पद जोगाउनका निम्ति धेरै ठुलो भागभण्डाको स्थिति आयो नि त होइन, सुदूरपश्चिम व्यापक रूपमा चर्चा भइरहेछ अहिले शिवसिंहजी।
10: हो, पहिलो त सत्ता गठबन्धनभित्रको बजेट आपसी बजेटको तालमेल नमिलेको भन्दै उहाँहरू अबेरसम्म पनि छलफलमै हुनुहुन्थ्यो र अन्तिममा आएर ठुलो रस्साकसीको बिचमा चाहिँ उहाँहरूले बजेट पेस गर्नुभएको छ। त्यसै गरेर अहिले खास गरी यो सरकार बचाउनका निमित्त अब कङ्ग्रेसभित्रको शक्ति सन्तुलनलाई पनि ध्यानमा राखेर अहिलेको सरकारले तपाईँको चाहिने विभिन्न कार्यकर्ता नेताहरूलाई चाहिँ बजेटको सिलिङ जसरी बाँड्ने कामको जसरी सूचना प्राप्त भएको छ यसले वास्तवमा होइन यो बजेट सुदूरपश्चिमेली जनसमुदाय जनताको भावना र आवश्यकता भन्दा पनि सत्ता टिकाउनका निमित्त ल्याइएको एउटा चाहिँ प्रयोग गरिएको चाहिँ अस्त्रको रूपमा चाहिँ हामीले बुझेका छौँ। यो सुदूरपश्चिमको विकास समृद्ध र समग्र सुदूरपश्चिमेली जनसमुदायहरूको भावनाको विपरीत हुन जान्छ भनेर हामीले भनिसकेका छौँ तर पनि यसको चाहिँ सम्पूर्ण कार्यक्रम होइन हेर्न बाँकी नै छ। त्यसले पनि
6: होइन अब प्रदेश सांसदहरूलाई पनि त राम्रै भएको छ नि त, प्रत्यक्ष निर्वाचितलाई 7-8 करोड कति होइन, समानुपातिकबाट आएकालाई 5 करोड पनि बाँड्ने भनेको छ नि त होइन निर्वाचन क्षेत्र विकासको अन्तर्गत।
10: होइन अब त्यो बजेट दिन त भनिएको छ र प्रत्येक सांसदहरूले होइन बजेट माग पनि गरेका छन्, अब त्यो स्वाभाविक पनि हो होइन, निर्वाचन क्षेत्र र जनताको आवश्यकता जिल्लाको आवश्यकता अनुसार प्रत्येक वर्ष होइन त्यहाँबाट निर्वाचित सांसदहरूले बजेटको माग गर्ने कुरा स्वाभाविक कुरो हो तर हामीले यति बजेट दिएपछि चाहिँ बजेटमा सहभागी हुन्छौँ होइन नत्र भने हुन्नौ भनेर चाहिँ भनेको होइन।
6: अब यो तर अब तपाईँलाई सान्त्वना गर्ने काम त मुख्यमन्त्रीबाट भयो नि त, प्रदेश सरकारले कर उठाउन सकिरहेको छैन, आत्मनिर्भर बन्न सकिरहेको छैन होइन, केन्द्रको भर पर्नु परेको छ, सुदूरपश्चिमको स्थिति अहिले हेर्ने हो भने चाहिँ लाखौँ युवाहरू चाहिँ भारत जान बाध्य छन्, त्यहाँको सरकारले एउटा पनि योजना राम्रोसँग ल्याउन सकेका छैन, तपाईँहरूमा त प्रश्न छन् त, सरकारमा त प्रश्नै प्रश्न छन् क्या अहिले,
10: प्रश्न छ जायज प्रश्न पनि छ। अब सांसदहरूलाई बजेट दिएको कारणले बजेटको आकार चाहिँ बढेको भन्ने कुरा एकदमै गलत कुरा हो होइन, त्यो दिँदाखेरि पनि मलाई के लाग्छ भने यत्रो ठुलो आकार हुँदैन, यसको आकारको स्रोत पनि होइन अब सरकारले पुष्टि गर्ला, त्यसो भए हुनाले एउटा गलत चाहिँ प्रचार के गरिएको छ भने अब सांसदहरूलाई अब ठुलो बजेट बाँड्नु पर्यो भन्ने छ, त्यो चाहिँ एकदमै गलत कुरा हो। प्रत्येक साल जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूको बजेट होइन जनताको माग अनुसार चाहिँ पेश गरिन्छ नै, यसपटक पनि गरिएको कुरो साँचो होइन, तर सत्ता गठबन्धनभित्र जुन बजेटको लुचाचुडी स्रोतको लुचाचुडी देखियो अन्तिम समयमा पनि होइन बजेटको चाहिँ वक्तव्य समेत तयार नहुने कुराले अहिले पनि होइन मन्त्रालयगत होइन बजेट विनियोजन सार्वजनिक गर्न नसक्नु, अहिले पनि तपाईँको चालुमा कति बजेट विनियोजन छ, पुँजीगतमा कति बजेट विनियोजन छ भनेर समेत चाहिने जनताले जानकारी नपाउनु भनेको यो आफैमा पनि बजेट पारदर्शिताको एउटा ठुलो प्रश्न चाहिँ बनेको छ। यसले एउटा के पनि चाहिँ प्रश्न अर्को जन्माइदिएको छ त भन्दा सुदूरपश्चिम प्रदेश जसलाई वास्तवमा सङ्घीयताको वास्तविक आवश्यकता थियो तर हामीले के गरिदियौँ त भन्दा होइन यस्तो प्रकारको चाहिँ लुसासुनी होइन यस्तो प्रकारको चाहिँ त मतलब व्यवस्थापनले गर्दाखेरि त साँच्चै के हो त भन्दा सङ्घीयतामाथिको प्रश्नमा होइन सङ्घीयतामाथिको प्रहारमा हामीले नै चाहिँ तपाईँ हाम्रा क्रियाकलापले नै जोड दिएको
6: होइन। शिवसिंहजी तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँ प्रतिपक्षी बेन्चमा हुनुहुन्छ होइन, अहिलेको अवस्थामा चाहिँ सुदूरपश्चिमको अवस्था थाहा छ क्या सबैलाई, किनभने त्यो हिमाल पहाड र तराई समिश्रित भूगोल भएको प्रदेश हो होइन, त्यहाँ चाहिँ तराईका फाँटमा गर्मी छ, अलिकति माथि पहाडतिर जानुहोस् शीतल हरियाली छ, त्योभन्दा अलि अझ माथि चढ्नुहोस् तपाईँ त्यहाँ जाने इच्छा छ भने चाहिँ त्यहाँ चाहिँ होइन हिउँ परेका ठाउँहरू पनि देख्न पाइन्छ सुदूरपश्चिममा। तर सुदूरपश्चिमलाई जसरी विकासको गतिमा अगाडि बढाउन सक्नुपर्ने हो, प्रदेश सरकारले त्यो किसिमको योजना ल्याउन सक्नुपर्ने हो, मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टिमले चाहिँ अब कतिजना पर्यटकहरू चाहिँ काठमाडौँबाट सुदूरपश्चिममा गए, काठमाडौँबाट पर्यटक भित्राउनका निम्ति त्यहाँको सरकारले के काम गर्यो होइन, त्यहाँको बजेट चाहिँ कतिको विनियोजन भयो, स्टेक होल्डरहरूलाई चाहिँ कति छलफल गर्यो, कति बहस गर्यो, बजेट मात्र ठुलो आकारको बनाएर भएन, करहरू चाहिँ कति उठाउन सक्यो, उत्पादन के भइरहेको छ, यी यावत कुराहरूमा सरकारको ध्यान किन जाँदैन, प्रतिपक्षी बेन्चबाट तपाईँका आवाजहरू किन दबिन्छन्?
10: होइन, अस्ति मात्रै पनि मैले संसदमा होइन नीति कार्यक्रमको सन्दर्भमा पनि बोलेको थिएँ, सुदूरपश्चिम प्रदेश एउटा केही सम्भावना भएको एउटा सुन्दर प्रदेश पनि होइन, एउटा चाहिँ उदयमान प्रदेश होइन, एउटा आर्थिक क्षेत्रको हिसाबले पनि भनेर चाहिँ मैले भनेको थिएँ। तर हामी आफैले यहाँको सरकारले खास गरी चाहिँ त भन्दा यो सुन्दर सुदूरपश्चिम र एउटा सम्भावना भएको एउटा आशलाग्दो प्रदेशलाई वास्तवमा कुरूप बनाउने कुरो र एउटा निराशातर्फ धकल्ने काम जो भइरहेको छ यसले चाहिँ वास्तवमा होइन एउटा एउटा चिन्ताको विषय चाहिँ बनाएको छ। हेर्नुहोस् अब नत्र भने तपाईँ यहाँ देख्नुहुन्छ सबै कोणले चाहिँ सुदूरपश्चिम प्रदेश अझै पनि भन्ने हो भने एउटा भर्जिन ल्यान्ड सम्भावनाको चाहिँ एउटा सम्भावनाको प्रदेश थियो होइन, चाहे त्यो लगानीका दृष्टिकोणले होस् होइन, चाहे तपाईँको चाहिँ कृषि उत्पादनका दृष्टिकोणले होस्, चाहे शैक्षिक हब बनाउन सक्ने सम्भावनाका दृष्टिकोणले होस्, चाहे त्यो विद्युत उत्पादनका दृष्टिकोणले होस् र पर्यटकीय सम्भावनाका दृष्टिकोणले, तर यी चिजहरूमा हाम्रो बजेट नीति कार्यक्रम र नेतृत्वको ध्यान नजाँदा होइन अहिले चाहिँ हामी के गरिरहेछौँ त भन्दा अहिलेको शक्तिलाई अहिलेको सत्ता सङ्घर्षलाई र खास गरी चाहिँ त्यो होइन आफ्नो भनौँ न गठबन्धन र सरकार टिकाउनका निमित्त जो बजेट बार्गेनिङ र बजेटलाई प्रयोग गर्न खोजियो त्यसले वास्तवमा हाम्रो सुदूरपश्चिम प्रदेश अझै 8-10 वर्ष पछि कतै धकेलिने हो कि भन्ने एउटा चिन्ता छ हामीमा। त्यसो भए हुनाले हामीले के हो त भन्दा अहिले पनि
6: त्यहाँको गरिबी त्यस्तै छ, तपाईँलाई राम्रोसँग थाहा छ, अहिले सङ्घीयता आयो होइन, घर घरमा चाहिँ सिंहदरबार पुग्यो भन्छन्, वडा कार्यालयहरू भए, गाउँपालिकाहरू भए, तर पहाडबाट तराई झर्नेको संख्या अझ बढ्दो छ, अझ माइग्रेटको संख्या त डरलाग्दो के छ भने नेपालबाट भारतमा समेत कतिपय परिवारहरू माइग्रेट हुनुपर्ने अवस्था छ भन्दा यो चिन्ताजनक अवस्थालाई त प्रदेश सरकार भएको अनुभूति हुनु पर्यो, त्यसलाई त चिर्न सक्नु पर्यो नि त होइन, त्यो चिर्न किन सकिएको छैन भने क्या सुदूरमा
10: हो चिर्नै पर्थ्यो। त्यसो भए हुनाले अस्ति मात्रै मैले तपाईँलाई एउटा विषयमा जानकारी गराउँ, अब सङ्घीय सरकार होस् या प्रदेश सरकार होस् खास गरी अहिले पहाडका बस्तीहरू रितिरहेका छन् र तराईमा अव्यवस्थित बसोबासले होइन प्रोत्साहन पाइरहेको सन्दर्भमा अब सरकारको लगानी होइन सरकारका संस्थाहरू पहाडतिर होइन अर्थात् हिमालतिर र यो भौगोलिक सन्तुलन तिर पनि ध्यानमा दिनु पर्थ्यो भनेर मैले पनि अब होइन संसदमा विषय राखेको थिएँ। तपाईँले अस्ति मात्र बुझ्नु भएको छ होइन तराईमा दुई दुईवटा विश्वविद्यालयहरू गठन भइसक्दा पनि प्रदेशले पनि चाहिँ तल नै तराईमा नै होइन प्रादेशिक विश्वविद्यालय प्रस्ताव गरिसकेपछि मैले गम्भीर आपत्ति के गरेको हो भने सबै संरचनाहरू तराई केन्द्रित गर्ने हो भने अनि पहाडका बस्ती कसरी चाहिँ रोकिन्छन् अनि पहाडमा चाहिँ त्यहाँका जनताहरू कुन किसिमले होइन कुन आशाका साथ बस्छन् त एउटा चाहिँ राज्यप्रतिको एउटा ठुलो दृष्टिकोणको सन्दर्भको समस्या भनेर मैले भनेको थिएँ। त्यसै भए हुनाले अहिले पनि तपाईँका ठुला विकासका आयोजना हुन् चाहे तपाईँका चाहिँ होइन पहाड र तराई र हिमालको चाहिँ त एउटा एउटा सन्तुलित विकास र एउटा भावनात्मक रूपमा पनि तपाईँको चाहिँ त त्यहाँका जनसमुदायहरूलाई आत्मसम्मान गर्न नसकेको चाहिँ मैले अनुभूति गरेको छु। यो साँच्चै अलिकति चाहिँ सबैले चाहिँ सोच्नुपर्ने विषय बनेको छ।
6: अब अहिले चाहिँ अब सुदूरपश्चिम प्रदेशका अघि पनि हामीले बहस गऱ्यौँ, त्यहाँ चाहिँ धेरै सम्भावनाहरू छन्, तर प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई कसरी विकास गर्ने होइन, तराईमा चाहिँ के उत्पादन गर्ने, तराईका लागि चाहिँ उत्पादनमूलक अर्थात् चाहिँ स्वरोजगार स्थापना गर्नका निम्ति कस्तो खालको डिपिआर तयार गर्ने, हिमालका लागि के गर्ने, पहाडका लागि के गर्ने, माइग्रेट चाहिँ बसाइसरी कसरी रोक्ने, स्थानीय तहबीचको समन्वयकारी भूमिकामा होइन कसरी प्रदेश सरकार सफल हुने, यी यावत कुराहरूमा कुनै पनि योजनाहरू स्पष्ट रूपमा देखिएनन्। उल्टै प्रदेश सरकार र स्थानीय तहका कन्ट्राडिक्सन भएका, त्यहाँ प्रहरी परिचालन गरिएका, अस्पताल निर्माणमा पनि हानाहानैको स्थिति बनाइएका, होइन समाज विभाजन गर्ने एउटा परिस्थिति बनेका यावत कुराहरू देखिन्छन् भन्दाखेरि प्रदेश सरकारमाथि त कैयन प्रश्नहरू उठे नि त, तपाईँहरूले पनि त त्यो सदनमा प्रश्न उठाउन सक्नु पर्यो, प्रतिपक्षको भूमिका बलियो हुन सक्नु पर्यो, जनतालाई सुसूचित गराउन सक्नु पर्यो नि त शिवसिंह ओलीजी।
10: होइन, हामीले त्यो संसदभित्र र बाहिर त्यो भूमिका खेलेकै छौँ, त्यो होइन सुदूरपश्चिमेली आम जनसमुदायले पनि बुझ्नु नै भएको छ र अझै पनि चाहिँ त हाम्रो भूमिका सशक्त हुनुपर्छ भन्ने कुरो एकदम ठिक छ। र अहिले पनि हामीले वास्तवमा के हो त भन्दा सुदूरपश्चिमलाई एउटा योजनाबद्ध विकासको होइन सिराबाट अगाडि बढाउनु पर्छ भन्ने विषयमा हामी एकदमै सहमत छौँ, तर त्यो विगत देखि हुन सकिरहेको चाहिँ छैन। अहिले पनि होइन अब ठुला प्रादेशिक गौरवका योजनाहरू, रणनैतिक महत्त्वका योजनाहरू, रूपान्तरणकारी योजनाहरू र यहाँका चाहिने उद्योग होइन यहाँको रोजगारी सिर्जना गर्ने क्षेत्र र उत्पादन र उत्पादकता बढाउनेतिर चाहिँ बजेट केन्द्रित हुनुभन्दा पनि अब चाहिँ त होइन अब मन्त्रालय र अनि कार्यालयमा पहुँचको आधारमा या चाहिँ कसैको भन्सुनका आधारमा होइन बिना सम्भाव्यता अध्ययन र त्यसले यहाँको अर्थतन्त्र र उत्पादन र उत्पादकत्वसँग कुनै साइनो नराख्ने प्रकारका चाहिँ बजेटका शीर्षकहरू जब हामी बाँड्यौँ होइन, चालु र पुँजीगत खर्चको अनुपातहरू र यहाँ साँच्चीकै चाहिँ त भनौँ न त्यसको त्यसलाई चाहिँ एउटा अनुसन्धान होइन एउटा खोज सहितको चाहिँ निष्कर्ष सहित हामी अगाडि बढ्न सकेका छैनौँ, जसले गर्दा हामीले हाम्रो स्रोतलाई उचित न्यायचित र वास्तवमा लक्ष्य उन्मुख चाहिँ रूपमा विनियोजन गर्न सकिरहेका
6: छैन। अब यो गर्मी छ होइन तराईमा एकदमै व्यापक रूपमा चाहिँ कति 30-40 टेम्परेचरको गर्मी छ, फेरि त्यहाँ अन्य विकास निर्माणका कामहरूका कारणले गर्दाखेरि र त्यहाँको सरकारका कैयन एक्टिभिटिजका कारणले गर्दाखेरि अझ जनताहरूमा चाहिँ थप टेम्परेचर थपिएको छ, कसरी सुन्दर सुदूरपश्चिम बन्न सक्छ, के छ तपाईँहरूसँग भिजन छोटोमा जाँदा जाँदै?
10: हो अब यो सम्भावना र एउटा सुन्दर प्रदेशका रूपमा एउटा उदयमान अर्थतन्त्र जस्तो हाम्रो प्रादेशिक संरचनाभित्रको एउटा प्रदेश साँच्चै पनि यो हो, तर पनि हामीले जुन एउटा आफ्नो होइन संघीयताभित्र रहेर एउटा चाहिँ प्रादेशिक संरचनाभित्रका अधिकारहरूलाई अधिकतम रूपमा प्रयोग गर्ने एउटा समझदारी बनाउने र रणनीतिक योजना अन्तर्गत अगाडि बढ्नु पर्नेमा हामी आपसी रूपमा कहीँ न कहीँ रुलमुल लियौँ। यसकारण चाहिँ हामीले अहिलेसम्म केन्द्रीय राज्य सत्तालाई त एउटा आरोप लगायौँ, के भन्यौँ भने हामीलाई वर्षौँदेखि सदियौँदेखि चाहिँ पछाडि पार्यौँ, हेप्यौँ होइन, हामीलाई अवसरबाट वञ्चित गऱ्यौँ, सम्पूर्ण रूपमा हाम्रा भाषा संस्कृतिहरूलाई उपेक्षा गऱ्यौँ त हामीले भन्यौँ, तर जब हामीले त्यो एउटा स्रोत विन्यास एउटा चाहिँ योजना बनाउने ठाउँमा हामी आफै पुग्यौँ नेतृत्वमा तर हामीले होइन त्यो चाहिँ क्षमता प्रदर्शन गर्न सकेनौँ। यसले गर्दा के हो त भन्दा हाम्रो लिडरसिपको क्वालिटी र दलहरू बिचको समझदारी होइन लाइक चाहिँ कहीँ न कहीँ जनसमुदायहरूले मात्रै होइन अब भनौँ न यो देशका अन्य ठाउँका पनि बुद्धिजीवीहरूले नि हेरिरहनु भएको छ। त्यसो भए हुनाले मेरो आग्रह चाहिँ के हो त भन्दा क्षेत्रगत रूपमा राम्रोसँग विश्लेषण गरौँ होइन, कति वर्षमा कहाँ पुग्ने हो त्यसको चाहिँ त गन्तव्य निर्धारण गरौँ, सक्ने योजना र बजेट कार्यक्रम र कार्यान्वयन गर्न सक्ने र हाम्रो स्रोतले भ्याउने चाहिँ चिजमा जाउँ होइन, अनुत्पादक क्षेत्रको बजेट चाहिँ कटौती गरौँ होइन, चालुतर्फ पनि हुने होइन हामीले धान्न नसक्ने टाइपका चाहिँ बजेट शीर्षकहरू काटौँ र एउटा योजनाबद्ध चाहिँ होइन विकास प्रणाली र प्रक्रियामा अगाडि नबढ्दासम्म अब यसरी चाहिँ होइन तपाईँको बार्गेनिङ सत्ता पक्षकै बिचमा चाहिँ तपाईँको लुछाछुडी हुने बजेटले मलाई लाग्छ तपाईँको एउटा ठोस गन्तव्य र एउटा सुखद परिणाम र जनताको भनौँ न एउटा चाहिँ आय स्तर यहाँको अर्थतन्त्रलाई समृद्ध र मजबुत बनाउने खालको नहुन सक्छ। त्यसो भए हुनाले अब फेरि पनि हामीले सोचौँ होइन, किनकि प्रदेश संरचनामा माथि एउटा ठुलो प्रश्न उठिरहेको बेला हामी जिम्मेवार बनाउँ भन्ने हिसाबले फेरि पनि प्रतिपक्ष दल तपाईँले देखिरहनु भएको छ, 11 बजेसम्म पनि पुर्यौँ, नआउँदाखेरि हामीले हाम्रो विचार प्रस्तुत गरेर हामी बाहिरिएका छौँ। हिजो पनि हामीले चाहिने प्रदेश सभामा किन हो यो विनियोजन विधेयक अहिलेसम्म दर्ता नभएको, गत साल र योभन्दा अगाडि त विनियोजन विधेयक दर्ता हुने र हामीले रेड बुक पनि प्राप्त गरिसक्थ्यौँ, के कहाँ कहाँ कुन कुन क्षेत्रमा बजेट कति पर्यो होइन, योजनाहरू कति पर्यो, मन्त्रालयगत रूपमा कति बजेटहरू पर्यो होइन, यहाँको चाहिँ सबै चिजहरू प्राप्त भइसक्थ्यो। तर आज हेर्नुहोस् त त्यही चिज पनि सांसदहरूले माग्नुपर्ने होइन, आवाज उठाउनु पर्ने
6: होइन, सबै लुकाएर राखिएको छ। त्यसो भए चाहिँ त्यसमा चाहिँ आफ्नै मनोमर्नी ढङ्गले मनोपोली ढङ्गले
10: अब अर्थ मन्त्रालयमा अनि एकदमै चाहिँ त हिजो कर्मचारी हामीले अर्थ मन्त्रालय जाँदा भेटेनौँ, अनि कुनै गोप्य कोठामा राखेर अझै पनि बजेटका शीर्षकहरू कार्यक्रमहरू तलमाथि गर्ने कुरो त यो त वास्तवमा चाहिँ त अब भन्नु न एउटा प्रदेशमाथिको होइन यहाँको चाहिँ त एउटा सिस्टममाथिको प्रहार जस्तो देखिन्छ क्या। त्यही भए हुनाले हाम्रो आग्रह के हो भने यस्तो काम बन्द गरौँ होइन, बजेट निर्धारित समयमा बनाउनु पर्ने आउनु पर्ने जनताले जानकारी प्राप्त गर्ने कुरा पनि आज हामीले चाहिँ होइन माग गर्दा होइन एउटा दलले एउटा प्रमुख प्रतिपक्षीय दलले माग गर्दा समेत अब अहिलेको अहिलेसम्म हामीले प्राप्त गर्न सक्नु कुरो अहिले अब एउटा निराशातिर होइन जनतालाई यो बजेटप्रति थप आशंका पैदा गर्ने पर्याप्त ठाउँहरू चाहिँ छन्।
6: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद शिवसिंह ओलीजी, नमस्कार।
10: हस्
6: हस् धन्यवाद। नेकपाका नेता एवं सुदूरपश्चिम प्रदेश सभाका सांसद प्रदेशसभा सदस्य शिवसिंह ओली, सुदूरपश्चिमको समग्र विषयमा कुराकानी गर्यौं। बजेटको विषयमा आजका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु, नमस्कार।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौं।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर्स सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि।

त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98563 60 917 र 98560 60 867।
3: दमौलिया FM 94.2 समुदायको

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403044।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
5: 9856034।
8: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 9856363, 9856607 र 9856608।
1: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
1: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 025।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
7: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परे म नुए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
8: सतर्क तन ठगे तब त क्या जोगिना
9: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9111751760।

0: EFM 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँट्यो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742082000।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।

0: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
2: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
5: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
6: ब्यास 3 प्रशासन चोक, दमौली।
7: दमौली FM 94.2, समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: हैन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
1: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सिद्धार्थ बैंक क्यारे जन हेतरी जारी संदेश।
4: सिद्धार्थ बैंक, संबंध सदै भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-344।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाक प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-63-715 र 98-41-12-07-40।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9846011818।
4: अनि तयो कागज के मेछि वा?
5: अँ झिल्काई,
4: के पर्सनल नम्बर ब्लक लै वधि?
5: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
4: अनि बैङ्करी
5: बैङ्करी
4: अँ
5: चर्चै तली लल्पर्दी
4: चम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाइ विषय आफै न ब्याङ्क देवनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
5: सतर्क तना ठगी तप दक्या जोगिना
6: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
11: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
8: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
12: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
10: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
12: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ती किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
0: दमौली FM 94.2 समुदायको आ

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608667।
7: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560463444, 98560606656।
0: दमौली FM 94.2 समुदायको

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: DFM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, TV, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: आज यो दाजुलाई पुरै खडा खुले धानिने अनि भोलि टोकेटले कसो मन नगरौले यार।
1: ए मन पराए तलाई
0: पाङ्ग्रेलाई के थाहा त हेरिरा।
1: ओइ परन्दाजी,

0: 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरे खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्की निल पर्दिमो न्यो तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
9: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: व्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816-64-66-83,
8: 9560-43-234।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9560-25-380, 9814-5852 र 9065-15-332।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। प्रतिनिधि सभामा सभामुख खरियालको भूमिकामाथि प्रश्न, आज पनि विपक्षीको अवरोध, सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रूलिङको दबाव, अस्पतालको बाँकी रकम चुक्ता गर्न सरकारको सक्रियता, थप 91 करोड़ निकासा हुँदै विदा सकेर गायब प्राध्यापकलाई त्रिवेणीको 15 दिने हदम्याद, काममा नफर्किए कानूनी कार्यवाहीको चेतावनी, मध्यपश्चिम विश्वविद्यालयका झण्डै 2000 विद्यार्थी दीक्षित हुँदै, कालीमाटी र बल्खुमा यात्रु तानातान र ठगी, 35 बिचौलिया प्रहरीको फन्दामा, उपत्यकाको कोटेश्वर कलंकी चक्रफत खण्डमा सड़क बत्ती जडान शुरू, नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा आउने, युद्धपछि इरान झन शक्तिशाली भएको अमेरिकी गुप्तचर निकायको चेतावनी, विश्व अर्थतन्त्रमै संकटको खतरा, शान्ति सम्झौता अघि नै होर्मुजबाट तेल निर्यात शुरू, र फिफा विश्वकपमा अर्जेन्टिनाको शानदार शुरूआत, अल्जेरिया विरूद्धको खेलमा मेस्सीको उत्कृष्ट ह्याट्रिक, विश्वकप अन्तर्गत नै आज राति दुई खेल हुँदै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभामा सभामुख खरियालको भूमिकामाथि प्रश्न सम्बन्धी खबरबाट, प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते संसदमा सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरूले आज पनि बैठक शुरू हुनासाथ आसनबाट उठेर विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको सो विवादित अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद अर्यालसँग रूलिङको माग गरेका छन्। सभामुखले रूलिङ नगरेको भन्दै उनीहरूले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। बैठकमा नेपाली कंग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखले आफ्नो पुरानो पार्टी रासोपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाउनुभयो भने नेकपा सांसद गोपाल शर्माले सरकारमा गैर जिम्मेवार अभिव्यक्ति दिने प्रतिस्पर्धा चलेको र दण्डहीनता बढ़ेको बताउनु भएको छ। यसै गरी बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा डोजर चलाएर सुकुम्बासीहरूलाई बेघर बनाइएको भन्दै आपत्ति जनाउनु भएको छ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू खाना र पानीको अभावमा छटपटिएको उल्लेख गर्दै उहाँले उनीहरू जहाँ थिए त्यही शहर योजना बनाएर पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। विपक्षीको अवरोध र माका बीच प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको युवा उद्योग कृषि संचार र स्वास्थ्य सहित 8 मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। सरकारले स्वास्थ्य बीमा बापत देशका 200 भन्दा बढी अस्पताललाई थपेका 90 करोड़ रूपियाँ भन्दा बढी भुक्तानी गर्ने प्रक्रिया अघि बढ़ाएको छ। स्वास्थ्य बीमा र विपन्न नागरिकको उपचार कोषको बाँकी रकम भुक्तानी गर्न सरकारले सक्रियता बढ़ाएको हो। हालै यसै क्रममा स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पतालका लागि थप 91 करोड़ रूपियाँ निकासा गर्ने प्रक्रिया शुरू गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,00,000 रूपियाँ भुक्तानी भइसकेको छ। यस्तै जेठ महिनामै विपन्न नागरिकको उपचार खर्च बापत 2 पटक गरेर झन्डै 60 करोड़ रूपियाँ निकासा गरिएको थियो। मंगिरसम्मको बीमा दावी भुक्तानीका लागि 7 अर्ब र पुसदेखि असारसम्मका लागि 14.5 अर्ब गरी कुल 21.5 अर्ब रूपियाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ। अध्ययन विदा दुरूपयोग गर्ने 50 प्राध्यापकबाट झण्डै 12 करोड़ रूपियाँ असुल गरिसकेको त्रिभुवन विश्वविद्यालयले बाँकी रहेकाहरूलाई पनि कार्यवाहीको घेरामा ल्याउने भएको छ। त्रिभुवनले आज सार्वजनिक सूचना जारी गरी सम्झौता अनुसारको दायित्व पूरा नगर्ने बाँकी प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनको अन्तिम मौका दिएको हो। यदि यो तोकिएको समयसीमाभित्र उनीहरू सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा अनुसार कडा कानूनी कार्यवाही अघि बढाउने र बाँकी रकम असुली प्रक्रियालाई अझ कडाईका साथ निरन्तरता दिने त्रिवीले स्पष्ट पारेको छ। त्रिवीको अध्ययन विधा सुव्यवस्थापन कार्यान्वयन समितिका अनुसार धेरैजसो प्राध्यापक र कर्मचारीहरू विदा सकिएपछि पनि समयअनुसार सेवामा फर्किएका छैनन् भने कतिपयले तोकिएको अवधि पूरा नगरी बीचमै सेवा छोडेका छन्। यस किसिमको गैर जिम्मेवार व्यवहारले विश्वविद्यालयलाई ठूलो आर्थिक शैक्षिक र प्राविधिक क्षति पुगेको त्रिवी प्रशासनले जनाएको छ। मध्यपश्चिम विश्वविद्यालयको 4 दीक्षान्त समारोह आज आयोजना गरिँदैछ। विश्वविद्यालयले आफ्नो 16 वार्षिक उत्सव र 18 विश्वविद्यालय सभाका अवसरमा एकैसाथ दीक्षान्त गर्न लागेको हो। यस वर्ष विभिन्न संकाय र तह पार गरेका 1,928 जना विद्यार्थीहरू दीक्षित हुँदैछन्। विश्वविद्यालयका रजिस्ट्रार सह प्राध्यापक डाक्टर अर्जुन बहादुर अयधिका अनुसार दीक्षित हुनेहरूमा स्नातक तहका 1,222, स्नाकोत्तर तहका 694 र दर्शनाचार्य तहका 12 जना विद्यार्थी रहेका छन्। तीमध्ये 455 जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्ष सहभागी हुन आवेदन दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सह कुलपति सस्मित पोखरेलको अध्यक्षतामा हुने सो समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद केदार भक्त माथेमा मुख्य अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ। पार्टीले नीलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर समावेश गरिएको लोगो सार्वजनिक गरेको हो। राष्ट्रपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा आयोजना हुँदैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लामो समयदेखि अध्ययारोका कारण समस्या झेल्दै आएको कोटेश्वर कलंकी चक्रपथ खण्डमा सड़क बत्ती जडान कार्य शुरू गरिएको छ। आठ लेनमा विस्तार भएको काठमाडौँ उपत्यकाको यो व्यस्त सड़कमा बत्ती जडान हुन थालेपछि रात्रिकालीन यात्रा थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ। सड़क विस्तार सम्पन्न भएको वर्षौं बितिसक्दा पनि पर्याप्त बत्ती नहुँदा यस खण्डमा सवारी चालक र पैदल यात्रीले ठूलो शास्ति भोग्दै आएका थिए। अध्ययारोकै कारण रातिको समयमा दुर्घटनाको जोखिम बढ्नुका साथै सुरक्षा चुनौती समेत थपिएको थियो।

0: नागढुङ्गा चौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सवारी साधनका लागि सञ्चालनमा आउने भएको छ। सुरुङमार्ग भित्रका प्राविधिक कामहरू सकिएकाले असारभित्रै अत्यावश्यक परीक्षण र सवारी व्यवस्थापनका अभ्यासहरू पूरा हुने आयोजनाले जनाएको छ। 2,688 मिटर लामो यस सुरुङमार्गमा गुड्ने सवारी साधनका लागि शुल्क समेत निर्धारण भइसकेको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार कार, भ्यान र माइक्रोबस जस्ता हल्का सवारी साधनले काठमाडौँ छिर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। ठूला बस र ट्रकका लागि भने काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। सुरक्षाका कारण सुरुङ मार्गमा मोटरसाइकल र स्कूटर जस्ता दुई पाङ्ग्रे सवारी साधनलाई चल्न दिइने छैन। यो मार्ग शुरू भएपछि दैनिक गुड्ने मध्ये करिब 60% गाडीले सुरुङ मार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप 45 अर्ब रूपियाँ निक्षेप संकलन गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य पुँजी तरलता बढ़ी भएपछि राष्ट्र बैंकले मौद्रिक उपकरण मार्फत 28 दिनका लागि उक्त रकम तान्न लागेको हो। आज दिउँसो 3 बजेसम्म अनलाइन माध्यमबाट हुने बोल कबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। यसको ब्याजदर बोल कबोलकै आधारमा तय हुनेछ भने सावा र ब्याज भुक्तानी आगामी 31 गते गरिने राष्ट्र बैंकले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 2,535 जना सवारी चालक कार्यवाहीमा परेका छन्। यस कार्यवाहीबाट 19,77,000 रूपियाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम वार्ताको तयारी भइरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्। अमेरिकी संचार माध्यम सीएनएनका अनुसार हालैका युद्ध र युद्धपछि इरान पहिले भन्दा झन शक्तिशाली भएको गुप्तचर रिपोर्टले देखाएको छ। इरानसँग अहिले विश्वव्यापी अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्याउन सक्ने नयाँ र शक्तिशाली क्षमता थपिएको रिपोर्टमा उल्लेख छ। अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार इरानले अब जति बेला पनि अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुजल घाँटी बन्द गर्न सक्छ। यति मात्र होइन, यदि आणविक वार्ता असफल भएमा इरानले यमनका होथी विद्रोहीहरू मार्फत अर्को मुख्य समुद्री मार्ग बाब अल मन्देबमा पनि संकट पैदा गर्न सक्ने चेतावनी दिएको छ। आगामी शुक्रबार स्विजरल्याण्डमा अमेरिका र इरानबीच अन्तिम सम्झौताका लागि निर्णायक वार्ता हुँदैछ। सो वार्ता अगावै 2 महिनापछि इरानले पहिलोपटक कच्चा तेल निर्यात शुरू गरेको छ। होर्मुजल घाँटी पुनः सञ्चालनमा आउने संकेत पाएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय तेलको मूल्यमा गिरावट आएको छ। र अन्त्यमा एउटा खेल खबर। फिफा विश्वकपमा 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले शानदार जित हात पारेको छ। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो शुरूआत गरेको हो। मेस्सीले 70, 60 र 76 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जित सुनिश्चित गरे। यो ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संख्या 16 पुगेको छ। यसका साथै उनी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। विश्वकपमै आज राति 2 खेल हुँदैछन्। राति पाउने 11 बजे पोर्चुगल र कङ्गो तथा राति पाउने 2 बजे इङ्ल्याण्ड र क्रोएसियाबीच खेल हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभामा सभामुख अरियालको भूमिकामाथि प्रश्न, आज पनि विपक्षीको अवरोध। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रूलिङको दबाव। अस्पतालको बाँकी रकम चुक्ता गर्न सरकारको सक्रियता, थपेका 90 करोड़ निकासा हुँदै। विदा सकेर गायब प्राध्यापकलाई त्रिवीको 15 दिने हदम्याद। काममा नफर्किए कानूनी कार्यवाहीको चेतावनी। मध्यपश्चिम विश्वविद्यालयका झण्डै 2,000 विद्यार्थी दीक्षित हुँदै। कालीमाटी र बल्खुमा यात्रु तानातान र ठगी, 35 बिचौलिया प्रहरीको फन्दामा। उपत्यकाको कोटेश्वर कलंकी चक्र पथ खण्डमा सड़क बत्ती जडान सुरु। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा आउने। युद्धपछि इरान झन शक्तिशाली भएको अमेरिकी गुप्तचर निकायको चेतावनी। विश्व अर्थतन्त्रमै संकटको खतरा। शान्ति सम्झौता अघि नै होर्मुजबाट तेल निर्यात शुरू। र फिफा विश्वकपमा अर्जेन्टिनाको शानदार शुरूआत। अल्जेरिया विरूद्धको खेलमा मेस्सीको उत्कृष्ट ह्याट्रिक। विश्वकप अन्तर्गत नै आज राति 2 खेल हुँदै। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: DFM 94.2 समुदाय को आवाज
1: यही 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास 4 सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280 9815104549।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज। दमौली FM 94.2 समुदायको

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई? हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460 40 304।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याव घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
9: फुलको आँखामा फुलै संसार
10: काडा। कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
4: 98560 43 234।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा, नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।
6: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
6: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827131742,

0: मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार्ज त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्यूएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63 444, 98560 60 656।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समिच्यो चोदा केमे बौदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
6: खै खै बौ कोई लोटरी भर्दिलु वा
7: आङी समिच्यो लोटरी पर्दिउ छाम्दै गुदि
6: भर्दि आ भर्दि ब लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
8: सतर्कता न ठगदि त क्या बचैन।
9: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
13: दाजु भाइको के को गफगाफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
13: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
13: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379031।

0: BFM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563-363, 98560-917 र 98560-68-67।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
0: दमौली FM 94.2 समुदायको

स्वर यमन खनाल र सिमरिका बिसी, शब्द सिर्जना प्रशान्त पौडेल, लय प्रशान्त पौडेल र निशान्त केसी, सीआरबीटी 01600033558, पीआरबीटी 6054030390, युटिएल 7732942, प्रबन्धक यमन खनाल, सुपा देउराली म्युजिक प्राली काठमाडौँ, 98490404000।

0: FM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै

0: खाजा खाना जाऊ।
1: खाजा पनि के खानु रे दाई, खाऊ त्यही मोमो चाउमिन, नखाऊ त्यही मोमो चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मोमो चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 9845043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: EFM 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।

Radio NRN 99.1 समयको ख्याल राखौं। 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीले जवाब दिने क्रम जारी। स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी सरकार लागेको, श्रम मन्त्रीको दावी। पेट्रोलियम भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिने उद्योग मन्त्रीको भनाई। ई पासपोर्ट ठेक्का प्रकरणमा थप 2 जना अख्तियारको नियन्त्रणमा। बंगलादेशको विकासका अभ्यास नेपाललाई उपयोगी हुन सक्ने सभामुखको विश्वास। जनताका जल्दा बल्दा समस्यामा बजेट नदिएको भन्दै आफ्नै दलका सांसदले गरे सरकारको आलोचना। समस्याग्रस्त सहकारीका ऋणीबाट 1.25 करोड असुली। रासपाको महाधिवेशन प्रतिनिधिको शुल्क 5,000 निर्धारण। भरतपुर महानगरका दर्जनौ दुग्ध सहकारीको दर्ता खारेज। युद्धविरामको बावजुद लेबनानमा इजरायलको आक्रमण जारी। लेबनानी सेनाद्वारा स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह। पाकिस्तानले महिनावारीमा प्रयोग हुने सामग्रीमा लाग्दै आएको कर हटाउँदै। र फिफा विश्वकपमा आज राति पोर्चुगल र कंगो तथा इंग्ल्याण्ड र क्रोएसिया बीच खेल हुने। अर्जेन्टिनाको शानदार शुरूआत, मेस्सीको उत्कृष्ट ह्याट्रिक। पहिलो पटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्रीहरूले जवाब दिने क्रम जारी सम्बन्धी खबरबाट, अहिले संसदमा मन्त्रीहरूले जवाब दिने क्रम जारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकारीमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभएको छ। आज आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री यादवले नीति, कार्यविधि र प्रणाली कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनु भएको छ। मन्त्रालयका लागि बजेटको आवश्यकता भएमा तत्काल निकासा गर्न सकिने व्यवस्था रहेको मन्त्री यादवको भनाइ छ। यस्तै मन्त्री यादवले विदेशमा गएकाहरूको ज्ञान, सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको बताउनु भएको छ। यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बन्द तथा रूग्ण अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। आगामी आर्थिक वर्ष 83-84 वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले सातवटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्यांकनको प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभएको हो। अर्थ मन्त्रालय अन्तर्गत भइरहेको उक्त अध्ययनका आधारमा उपयुक्त मोडालिटी तयार गरी ती उद्योगलाई सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी ई पासपोर्टको ठेकाको अनुसन्धान गर्ने क्रममा थप दुईजनालाई नियन्त्रणमा लिएको छ। अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकार तुलसी प्रसाद आचार्य र जर्मन कम्पनी महुल वाउरका नेपालका स्थानीय प्रतिनिधि मनिन्द राज मल्ललाई नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको हो र बुधबार विशेष अदालतमा पेश गरिएको थियो। विशेष अदालतले मंगलबारबाट लागू हुने गरी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। राजधानी विभागले 64 लाख ई पासपोर्टको लागि बोलपत्र आह्वान गर्दा आचार्य विभागमा लेखा प्रमुख थिए। उनी बोलपत्र मूल्याङ्कन समितिको सदस्य पनि थिए। मल्ल बोलपत्र पाउने दुई जर्मन कम्पनी मध्ये एक मुहल वा उर्का नेपालका स्थानीय प्रतिनिधि हुन्। संसदमा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति आफ्नो ध्यान आकर्षण भएको बताउनु भएको छ। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनको विवादित अभिव्यक्ति उपर रूलिङ नगरेको भनेर सभामुख अर्यालमाथि प्रश्न उठाउनु भएको थियो। यो विषयमा लगत्तै सभामा नियमापत्ति भयो। राष्ट्रपाका सांसद गणेश कार्कीले प्रतिनिधि सभा नियमावलीको नियम 21 खमा सभामुखले पठन गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान राखेको स्मरण गराउनु भएको थियो। यता सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले नै जनताका जल्दा बल्दा समस्याहरू समाधान गर्नका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रपाका सांसदले आफै सम्मिलित सरकारको बजेट विनियोजन प्रणालीमाथि प्रश्न उठाउँदै बजेट पुनरावलोकन गर्न र नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न माग गरेका हुन्। बैठकमा बोल्दै राष्ट्रपाका सांसद इन्दिरा राणा मगरले संकट परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको ध्यान आकर्षण गराउनुभयो। यस्तै राष्ट्रपाका अर्का सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्नुभएको छ। बैठकमा राष्ट्रपाका सांसद विश्वराज पोखरेलले देशका विभिन्न भागमा बढ़िरहेको बाँदर नियन्त्रणका लागि विशेष खालको ठोस कार्यक्रम ल्याउन सरकारलाई दवाब दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सभामुख डोलप्रसाद डीपी अर्यालले नेपालको विकास यात्रामा बंगलादेशका असल अभ्यासहरू उपयोगी हुन सक्ने बताउनु भएको छ। नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद साफिकुर रहमानसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो। भेटका अवसरमा सभामुख अर्यालले नेपाल बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताउनुभयो। सभामुख अर्यालले बंगलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना व्यक्त गर्दै जनताको सेवा तथा देशको प्रगति र समृद्धिका लागि सफल कार्यकालको कामना गर्नुभएको छ। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले तुन विस्थापन गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न 65 करोड़ विनियोजन गरेको छ। यस्तै रणनीतिक सड़क आयोजना निर्माण गर्न लागिएको पनि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभएको छ। भरतपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन अनुमति लिएर पनि लामो समयदेखि निष्क्रिय र कानून व्यवस्था गर्ने 29 सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको सहकारी तथा रोजगार प्रवर्धन शाखाले सूचना जारी गर्दै ती संस्थाको दर्ता प्रमाणपत्र स्वत रद्द भएको घोषणा गरेको हो। यसैगरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था छन्। महानगरपालिकाका अनुसार खारेजीमा परेका सहकारी संस्थाले तोकिएको न्यूनतम कानूनी प्रक्रिया र दायित्व समेत पूरा गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ। प्रति प्रतिनिधि 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। पर्यवेक्षकलाई थप 2,000 तोकिएको छ। पर्यवेक्षकलाई 5,000 तय गरिएको छ। आर्थिक रूपमा विपन्न सदस्यका लागि पार्टीले सहायताको सञ्चालन गर्ने जानकारी गराएको छ। राष्ट्रपाको निर्वाचन आयोग अनुसार प्रतिनिधिको संख्या 3,000 हाराहारीमा रहनेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा 1,20,00,000 रूपियाँ कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको छ। जेठ 2083-मा 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ। समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान गरिएको तथा 12 सहकारीका ऋणीबाट 1,20,46,000 ऋण रकम असुली गरेको कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। मध्य पूर्व युद्धमा घोषणा भएको शान्ति सम्झौताको बावजूद इजरायली सेनाले बुधबार दक्षिण लेबनानका धेरै क्षेत्रमा हवाई आक्रमण गरेको लेबनानी मीडियाले रिपोर्ट गरेका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली युद्धरत विमानहरूले नाफातिह अल्फाका क्षेत्र र छिमेकी शहर कफर तेबनेटको पूर्वी इलाकालाई लक्षित गरी छापा मारेको बताइएको छ। इजरायलीहरूले जरहाने क्षेत्रको अन्ककसारिहमा शहरमा पनि ड्रोन आक्रमण गरेको जनाएको छ। यता अर्को विदेशको खबरमा, पाकिस्तान सरकारले सेनिटरी प्याड तथा महिनावारीमा प्रयोग हुने अन्य सामग्रीमाथि लाग्दै आएको 18% बिक्री कर हटाउने घोषणा गरेको छ। प्रजनन स्वास्थ्य र महिला अधिकारका पक्षहरूले यस निर्णयलाई महिनावारी सम्बन्धी सामाजिक कलंक हटाउने दिशामा महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्। अब विश्वकप खेलकुद। फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेल हुँदैछन्। नेपाली समयअनुसार राति पाउने 11 बजे पोर्चुगल र कंगो तथा राति पाउने 2 बजे इङ्ल्याण्ड र क्रोएसिया बीच खेल हुनेछ। आज बिहान भएको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले शानदार जित हात पारेको छ। कप्तान लियोनल मेसीको उत्कृष्ट ह्याट्रिकको मद्दतले अस्ट्रेलियाले अल्जेरियालाई 3-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो शुरूआत गर्यो। मेसीले 17, 60 र 76 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे अर्जेन्टिनाको जित सुनिश्चित गरे। यो ह्याट्रिकसँगै विश्वकपमा मेसीको गोल संख्या 16 पुगेको छ। यसका साथै उनी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाड़ी बनेका छन्। यस्तै गरी अस्ट्रेलियाले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिका क्यालिफोर्निया स्थित सान फ्रान्स क्यूको एरिया रंगशालामा आज भएको पहिलो खेलमा अस्ट्रेलियाले जोर्डनलाई 3-1 पराजित गरेको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीले जवाब दिने क्रम जारी। स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी सरकार लागेको श्रम मन्त्रीको दावी। पेट्रोलियम भण्डारण क्षमता विस्तारलाई प्राथमिकता दिने उद्योग मन्त्रीको भनाई। ई पासपोर्ट ठेक्का प्रकरणमा थप 2 अख्तियारको नियन्त्रणमा। बंगलादेशको विकासका अभ्यास नेपालीलाई उपयोगी हुन सक्ने सभामुखको विश्वास। जनताका जल्दाबल्दा समस्यामा बजेट नदिएको भन्दै आफ्नै दलका सांसदले गरे सरकारको आलोचना। समस्याग्रस्त सहकारीका ऋणीबाट 1.25 करोड असोली। राष्ट्रपाको महाधिवेशन प्रतिनिधिको शुल्क 5,000 निर्धारण। भरतपुर महानगरका दर्जनौ दुग्ध सहकारीको दर्ता खारेज। युद्धविरामको बावजूद लेबनानमा इजरायलको आक्रमण जारी। लेबनानी सेनाद्वारा स्थानीयहरूलाई फिर्तीमा ढिलाइ गर्न आग्रह। पाकिस्तानले महिनावारीमा प्रयोग हुने सामग्रीमाथि लाग्दै आएको कर हटाउँदै। र फिफा विश्वकपमा आज राति पोर्चुगल र कंगो तथा इङ्ल्याण्ड र क्रोएसिया बीच खेल हुने। अर्जेन्टिनाको शानदार शुरूआत। मेसीको उत्कृष्ट ह्याट्रिक। पहिलो पटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: Saudi FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 9803380384, 9846739।

0: DFM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-344।

0: ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: अनि तँ यो कागज केमे छिं वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वा दिए
1: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर चाहिँ तले लल्पर्दी
0: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई मैले देखो
4: सम्झना हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066 73 344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
10: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल
4: मोबाइल नम्बर 9916664683
11: 9856043234
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजुभाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति

0: सुन चाँदी पसल कहाँ छ नि यो?
1: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: कागज के मे छी वा
1: अ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तलि ललपर्दी
0: चमलल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदि र ब्लक तयाई बिषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066 73 344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
10: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल
4: मोबाइल नम्बर 9916066683
11: 9856043234
12: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
14: दाजु भाइको के को गफ गफ हुँदैछ
12: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
14: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9646739

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास २ कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई

0: सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी शोरूम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
0: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 9556063444, 9556063656।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
0: प्रोप्राइटर केसी कान्छा। सम्पर्क नम्बर 9827013042, 9542820000।
6: आफै विवरण खैमै आपिन, खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
8: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
9: माखमली चोली माथि
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9413838290, 9111751760।

0: अर्काको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
0: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
0: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: WorldLingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet और net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set top box मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बनेकै WorldLink।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्रीहरूको जवाब सम्बन्धी खबरबाट, बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले आज जवाब दिएका छन्। प्रतिनिधि सभामा सांसदको प्रश्नमा मन्त्रीले जवाब दिएका हुन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यही असारको तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू गरिने जानकारी गराउनु भएको छ। वर्ष 2083-84 को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। साथै उहाँले राज्य कोषबाट सहकारीका नाममा कुनै पनि खर्च नभएको दावी गर्नुभएको छ।
8: हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन, त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको रु 59,04,600 बचत फिर्ता गरिएको छ। साथै 3 महिनाभित्र 3,54,49,000 रुपियाँ ऋण असुली भइसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी तथा निजहरूको एकाघर परिवारका सदस्यहरूको सम्पत्ति र ब्याङ्क खाता रोक्का र सहकारी संस्थाको सम्पत्तिबाट व्यवस्थापन गरिएको हो।
7: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 3 सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागि परेको दावी गर्नुभएको छ। मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताउनुभयो। मन्त्रालयका लागि बजेटको आवश्यकता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाइ थियो।
9: बिनाको घोडा हो यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्याहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा 2 प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो।
7: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बन्द तथा रोकड अवस्थामा रहेका सहकारी सरकारी उद्योगलाई पुनः सञ्चालन गरी उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री कुमारीले सातवटा सरकारी उद्योगको सम्पत्ति र दायित्व मूल्याङ्कनको प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभयो। मन्त्री कुमारीका अनुसार सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न कुल मागको तीन महिनाका लागि पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ। यता कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै उहाँले वन्यजन्तुका कारण प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। उहाँले चिया उद्योगीका समस्या समाधान गर्न पहल गरिरहेको जानकारी दिनुभएको छ।
10: विगतमा जस्तै सहज रूपमा निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधानका लागि मन्त्रालयको गम्भीर भएर पहल गरिरहेको छ र यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको जानकारी गराउन चाहन्छु।
7: संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मुलुकको दूरसंचार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले नेपाल वायु सेवा निगमलाई माथि उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको आज प्रतिनिधि सभामा जानकारी दिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताउनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढ़ाउनका लागि उक्त तयारी भइरहेको भन्दै उहाँले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरूसहित सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभयो। आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताउनु भएको छ।
11: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सांसदहरूले नै जनताका जल्दा बल्दा समस्याहरू समाधान गर्नका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारको तीव्र आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै रासोपाका सांसदहरूले आफै सम्मिलित सरकारको बजेट विनियोजन प्रणालीमाथि प्रश्न उठाउँदै बजेट पुनरावलोकन गर्न र नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न माग गरेका हुन्। बैठकमा बोल्दै रासोपाकी सांसद इन्दिरा राणा मगरी संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको ध्यान आकर्षण गराउनुभयो। यस्तै रासोपाकी अर्की सांसद शोभा खनालले किसानलाई पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्नुभयो। खेतीपातीको मुख्य समयमा किसानले मलको चरम अभाव बेहोर्दा समेत सरकारले उक्त समस्या समाधानका लागि पर्याप्त चासो दिन नसकेको उहाँको गुनासो थियो। बैठकमा राजसभाका सांसद विश्वराज पोखरेलले देशका विभिन्न भागमा बढ़िरहेको बाँदर नियन्त्रणका लागि विशेष खालको ठोस कार्यक्रम ल्याउन सरकारलाई दबाब दिनुभयो।
7: संसदमा आफ्नो आचरणमाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले आज त्यसप्रति आफ्नो ध्यान आकर्षण भएको बताउनु भएको छ। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहबालेनको विवादित अभिव्यक्ति उप रूलिङ नगरेको भनेर सभामुख अर्यालमाथि नै प्रश्न उठाउनु भएको थियो। यो विषयमा लगत्तै सभामा नियमापत्ति भएको थियो।
11: नक्कली भूटानी शरणार्थी मुद्दामा प्रतिवादीहरूका कानून व्यवसायीले जायरवालालाई नै प्रतिवादी बनाउनु पर्ने जिकिर गरेका छन्। काठमाडौँ जिल्ला अदालतमा मुद्दाको सुनवाईका क्रममा प्रतिवादीहरूका कानून व्यवसायीहरूले जायरवाला गजेन्द्र बुढाथोकी, राजकुमार रेग्मी र नक्कली प्रतिवेदन प्रहरीमा बुझाउने सुनिता गौतम रेग्मीलाई नै प्रतिवादी बनाउनु पर्ने जिकिर गरेका हुन्। बुढाथोकीसँग नेपाल र अमेरिका दुवैको नागरिकता भएको प्रतिवादीका कानून व्यवसायीले बताए। भूटानी शरणार्थी प्रकरणसँग नभई मानव ओसार प्रसारसँग सम्बन्धित मुद्दा भएको जिकिर उनीहरूले गरेका छन्। यो मुद्दालाई अमेरिका जानका लागि बुढाथोकी र रेग्मीलाई पैसा बुझाएको प्रकरणका रूपमा लिनुपर्ने उनीहरूको दावी थियो। उनीहरूले जायरवालालाई नै प्रतिवादी बनाएर अनुसन्धान गर्नुपर्ने दलिल इजलासमा पेश गरेका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केशव दुलाल, केशव तुलाधार, निराजन खरेल, सानु भण्डारीका कानून व्यवसायले बहस सकेका छन्। आज इन्द्रजित रायका कानून व्यवसायको बहस नसकिएकाले नक्कली भूटानी शरणार्थी मुद्दा भोलिका लागि पनि हेर्दा हेर्दैमा राखिएको छ। प्रतिवादीहरूका कानून व्यवसायीहरूले आफ्नो पक्ष निर्दोष भएको दावी गर्दै सफाई दिन माग गरेका छन्।
7: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी ई पासपोर्टको ठेक्काको अनुसन्धान गर्ने क्रममा थप दुईजनालाई नियन्त्रणमा लिएको छ। अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र जर्मन कम्पनीका नेपालका स्थानीय प्रतिनिधि मनिन्द्र राज मल्ललाई नियन्त्रणमा लिएको छ। अख्तियार स्रोतका अनुसार उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएको र आज विशेष अदालतमा पेश गरिएको हो। विशेष अदालतले मंगलबारबाट लागू हुने गरी अनुसन्धानको लागि तीन दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ। राहदानी विभागले 64 लाख ई पासपोर्टका लागि बोलपत्र आह्वान गर्दा आचार्य विभागमा लेखा प्रमुख रहेका थिए।
11: नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार 4 गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर एसओपी का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि त्यहाँ स्थित चिया उद्योगीले यो कदम चालेका हुन्। नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब 12-14 अर्ब रहेको र त्यसमध्ये करिब 5 अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताउनुभयो। नेपाल चिया उत्पादक संघ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिनुभएको छ। उहाँले विकल्पमा बंगलादेश पाकिस्तान लगायतका तेस्रो मुलुकका चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गर्दिन पराजुलीले सरकारसँग माग गर्नुभएको छ। चिया क्षेत्रले करिब 60,000 श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ भने वार्षिक 1 अर्ब राजस्व बुझाउँदै आएको छ।
7: संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ र आगामी 2 वर्षका लागि 3.76 करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ। काठमाडौँमा सम्पन्न नेपाल जर्मनी विकास सहकारी सम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो। दुवै देशले ऊर्जा दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढ़ाउने सहमति गरेको नेपाल स्थित जर्मनीको राजदूतावासले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
1: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
0: हो र?
1: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
0: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
1: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल, प्रचण्ड सह संयोजक माधव पुवा नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै 36 बुँदे असन्तुष्टि पत्र पठाउनु भएको छ। उहाँले संयोजक प्रचण्डले एक पत्र मार्फत आफ्नो तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ। पार्टी एकता भएको 7 महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवारी विहीन बनाइएको भन्दै खनालले नेतृत्वको नियतमाथि प्रश्न उठाउनु भएको छ। पत्रका आधारमा नेता खनालले प्रचण्ड र माधव नेपालमाथि जिम्मेवार विहीन बनाएर आफूमाथि अपमान गरेको उल्लेख गर्नुभएको छ। विगत 6 दशकदेखि कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय र पार्टीका विभिन्न कमिटीहरू चलाइसकेको आफू जस्तो वरिष्ठ नेतालाई एकताको 7 महिनासम्म पूर्ण रूपले जिम्मेवारी विहीन बनाएर अपमानजनक व्यवहार गरेको आरोप खनालले लगाउनु भएको छ।
4: भरतपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालन अनुमति लिएर पनि लामो समयदेखि निष्क्रिय र कानून व्यवस्था गर्ने 29 सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको सहकारी तथा रोजगार प्रवर्धन शाखाले आज सूचना जारी गर्दै ती संस्थाको दर्ता प्रमाणपत्र स्वत रद्द भएको घोषणा गरेको हो। यसरी खारेजीमा पर्नेमा सबैभन्दा धेरै दुग्ध सहकारी संस्था छन्। महानगरपालिकाका अनुसार खारेजीमा परेका सहकारी संस्थाले तोकिएको न्यूनतम कानूनी प्रक्रिया र दायित्व समेत पूरा गरेका थिएनन्। कानूनत सहकारी संस्थाले आफ्नो कारोबारलाई सहकारी व्यवस्थापन सूचना प्रणालीमा मासिक र वार्षिक रूपमा अद्यावधि गर्नुपर्ने, आर्थिक वर्ष शुरू भएको 3 महिनाभित्र लेखा परीक्षण गराउनुपर्ने र 6 महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
3: सरकारले उखु किसानलाई उपलब्ध गराउनु पर्ने प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान रकम हालसम्म भुक्तानी नगरेको भन्दै बर्दियाका उखु किसान आन्दोलनमा उत्रिएका छन्। सरकारले घोषणा गरेको अनुदान समयमा नपाएको तथा अन्य जिल्लाका किसानले अनुदान सुविधा प्राप्त गरिसक्दा पनि बर्दियाका किसानलाई व्यवस्था गरिएको भन्दै उनीहरूले आन्दोलन शुरू गरेका हुन्। किसानहरूका अनुसार सरकारले उखुको मूल्य निर्धारण गर्दा प्रति क्विन्टल 70 रुपियाँ अनुदान दिने प्रतिबद्धता जनाएको थियो, तर हालसम्म उक्त रकम नपाएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ। बर्दियाका किसानलाई सुविधा नदिएको भन्दै सरकारसँग अनुदान माग गरिएको छ। बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण रेग्मीले कृषि मन्त्रालयका सचिवको भनाइ उद्धृत गर्दै धान क्षेत्र भन्दै उखु खेतीमा रोक लगाइएको बताउनु भएको छ। यसै क्रममा उखु किसानहरूले भोलि प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई ज्ञापन पत्र यसै क्रममा उखु किसानहरूले आज प्रमुख जिल्ला अधिकारी गगन बहादुर हमाललाई ज्ञापन पत्र समेत बुझाएका छन्।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ। प्रतिनिधि 5,000 रुपियाँ शुल्क निर्धारण गरिएको हो। पर्यवेक्षकलाई थप 2,000 तोकिएको छ। पर्यवेक्षकलाई 5,000 तय भएको छ। आर्थिक रूपमा विपन्न सदस्यका लागि पार्टीले सहायताको सञ्चालन गर्ने जानकारी गराएको छ। रासपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या 3,000 हाराहारी रहनेछ। रासपाले प्रथम महाधिवेशन यही महिना असारको 7 देखि 9 गतेसम्म चितवनमा गर्ने गरी तयारी गरिरहेको छ। पार्टी गठन भएको 4 वर्ष एकै दिनबाट महाधिवेशन शुरू गर्न लागिएको हो।
3: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा 1,20,00,000 रुपियाँ कर्जा असुली गरी 59,00,000 बचत फिर्ता गरेको जनाएको छ। जेठ 2083 10,000 भन्दा कम बचत भएका 8 सहकारीका 1,452 जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ। समितिले सम्बन्धित सहकारीबाट असुली भएको रकमबाट साना बचतकर्तालाई रकम फिर्ता गरेको हो। समितिले 59,04,000 बचत फिर्ता गरेको छ भने 122 जनाको 51,51,000 बचत मिलान गरिएको तथा 12 सहकारीका ऋणीबाट 1,20,00,000 46,000 ऋण रकम असुली गरेको जनाएको छ। समितिले बचत फिर्ता ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरी सोही बमोजिम काम शुरू भएको समस्याग्रस्त सहकारी संस्था पुनसंरचना तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरेको छ।
4: लुम्बिनी प्रदेशसभा विशेषाधिकार समितिको आतिथ्यमा आयोजित विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलनले सात बुँदे लुम्बिनी घोषणा पत्र 2083 जारी गरेको छ। सात प्रदेश सात घोषणा अवधारणा अन्तर्गत आयोजित सम्मेलनले प्रदेशसभाको स्वायत्तता संसदीय अभ्यासको सुदृढीकरण तथा विशेषाधिकार सम्बन्धी कानूनी व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड़ दिएको हो। दुई दिनसम्म चलेको सम्मेलनमा बागमती सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विशेषाधिकार समितिका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो। घोषणा पत्रमा कार्यपालिका र व्यवस्थापिका बीच सन्तुलित सम्बन्ध आवश्यक रहे पनि व्यवस्थापिकाको निर्देशन निगरानी र खबरदारीको भूमिकामा हस्तक्षेप हुन नहुने उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। असोज मसान्त भित्र विवरण बुझाउने कम्पनीको पुराना सबै कर र जरिवाना मिना हुने भएको छ। तोकिएको म्यादभित्र विवरण नबुझाएका र अध्यावधिक नगरेका कम्पनीहरूका लागि कर शुल्क दस्तुर वा जरिवानामा मिना हुने भएको हो। कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार कृष्ण कुमारी श्रेष्ठका अनुसार सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 दफा 48 विशेष व्यवस्था बमोजिम यो श्रेष्ठता र सहुलियत प्रदान गरिएको हो। कम्पनी ऐन 2063 बमोजिम दर्ता भई समयमै आफ्नो कानूनी विवरण पेश नगरेका, अध्यावधिक नगरेका वा बुझाउनुपर्ने कर शुल्क र जरिवाना दाखिला नगरेका कम्पनीहरूलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो। यस व्यवस्था अन्तर्गत कम्पनीहरूले आफ्नो व्यवसायलाई पुनः नियमित रूपमा जारी राख्न वा कम्पनी कानूनी रूपमै दर्ता खारेज गर्न चाहेमा आगामी 2083 साल असोज मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
2: कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 83-84 भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले ट्विन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न 65 विनियोजन गरेको छ। त्यसकै रणनीतिक सड़क आयोजना निर्माण गर्न 65 विनियोजन गरेको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभएको छ।
1: बैंक तथा वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापकीय पद 3 भन्दा धेरै अवधि रिक्त राख्न नपाउने भएका छन्। केन्द्रीय बैंकले उच्च व्यवस्थापक पद खाली भएको 3 अनिवार्य नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाको कर्मचारी विनियमावली संशोधन मसौदा तयार गर्दै उच्च व्यवस्थापकको नियुक्ति अवधि ओभरटाइम ओटी गर्ने समय लगायत विषयलाई संशोधन प्रस्ताव नेपाल राष्ट्र बैंकले गरेको हो।
2: आज अघिल्लो दिनकै अङ्कमा शेयर बजार थामिएको छ। आजका दिन नेप्से परिसूचक जम्मा 0.08 अङ्क हरियोमा सीमित रह्यो, जसका कारण हिजोकै अङ्क 2705 नेप्से स्थिर रहेको छ। अघिल्ला 4 दिन लगातार नेप्से घटेको थियो। मंगलबार 6, सोमबार 12, शुक्रबार 4 र बिहिबार 8 अङ्कले घटेको थियो। आज बजारको उतार चढ़ाव न्यून रह्यो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 4.04 कारोबार भएकामा आज 3.61 भयो। 120 कम्पनीको मूल्य बढ्दा 135 घटेको छ भने 16 स्थिर रहेको छ। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रहेको छ।
1: अब विदेशका खबर। फ्रान्समा आयोजित G7 बैठक समापनको संघारमा पुगेको छ। समापनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका नेताहरूलाई समेटेर 2 रूस आसियान शिखर सम्मेलनको आयोजना गर्ने संचार माध्यमहरूले जनाएका छन्। युक्रेनमाथि गरेको आक्रमणका कारण अधिकांश पश्चिमी देशहरूले बहिष्कार गरेपछि रूसले विश्वका अन्य क्षेत्रहरूसँग आफ्नो सम्बन्ध मजबुत बनाउन खोजिरहेका बेला मध्य रूसको कझान शहरमा यो बैठक हुन लागेको हो। यसलाई काउन्टर शिखर सम्मेलनको रूपमा पनि मानिएको छ। यो बैठकमा भियतनाम, फिलिपिन्स, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, सिङ्गापुर, म्यानमार र लाओसका नेता तथा उच्च अधिकारीहरू सहभागी हुने कार्यक्रम छ।
2: अमेरिका र इरान बीचको फ्रेमवर्क सम्झौतामा इरानमा लगानी भेट्टाउनका लागि 300 अर्ब डलरको निजी कोषको रूपरेखा तयार गरिएको छ। यस सम्झौताबारे प्रत्यक्ष जानकारी राख्ने स्रोतले रोइटर्सलाई बताए अनुसार उक्त कुल रकमको आधाभन्दा बढी हिस्सा यससँगै नै सुनिश्चित भइसकेको छ। वाशिङटन र तेहरानले शुक्रबार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेका छन्। यता पाकिस्तान सरकारले सेनेटरी प्याड तथा महिनावारीमा प्रयोग हुने अन्य सामग्रीमाथि लाग्दै आएको 18% बिक्री कर हटाउने घोषणा गरेको छ। प्रजनन स्वास्थ्य र महिला अधिकारका पक्षधरले यो निर्णयलाई महिनावारी सम्बन्धी सामाजिक कलंक हटाउने दिशामा महत्वपूर्ण कदमको रूपमा स्वागत गरेका छन्। गत साता सार्वजनिक गरिएको नयाँ आर्थिक वर्षको बजेट मार्फत सरकारले सेनेटरी सामग्री र गर्भ निरोधक साधनमाथिको 18% कर हटाउने योजना घोषणा गरेको हो।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति 2 खेल हुँदैछन्। नेपाली समयअनुसार राति 11:15 पोर्चुगल र कङ्गो तथा राति 12:00 इङ्ल्यान्ड र क्रोएसिया बीच खेल हुनेछ। आज बिहान भएको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले शानदार जित हात पारेको छ। कप्तान लियोनेल मेस्सीको उत्कृष्ट ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई 3-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको हो। मेस्सीले 17, 60 र 76 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जित सुनिश्चित गरे। यो ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको गोल संख्या 16 पुगेको छ। यसका साथै उनी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसै गरी अस्ट्रेलियाले फिफा विश्वकप 2026 विजयी शुरूआत गरेको छ। अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को एरिया रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले जोर्डनलाई 3-1 पराजित गर्यो। अस्ट्रेलियाको जितमा रोमानो स्विजमिड र मार्को अर्टानोभिकले एक एक गोल गर्दा एक गोल उपहार पायो। खेलको 20 मिनटमा रोमानोले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए, तर 50 मिनटमा अली ओलवानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: बजेटमाथि उठेका प्रश्नको मन्त्रीले दिए जवाफ। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने। स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागि परेको दावी। जनताका जल्दा बल्दा समस्यामा बजेट नदिएको भन्दै आफ्नै दलका सांसदले गरे सरकारको आलोचना।
1: नक्कली भूटानी शरणार्थी मुद्दामा जायरवालालाई नै प्रतिवादी बनाउनु पर्ने जिकिर। आफ्नो पक्ष निर्दोष रहेको दावी सफाई दिन प्रतिवादीका कानून व्यवसायीको माग। झापाका चिया उद्योग र बगान भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने।
2: नेपालको आर्थिक सामाजिक विकासका लागि जर्मनीले 3,76,00,000 युरो प्रदान गर्ने। भरतपुर महानगरका दर्जनौ दुग्ध सहकारीको दर्ता खारेज। असोज मसान्तभित्र विवरण बुझाउने पुराना कम्पनीको सबै कर र जरिवाना मिना हुने।
1: रुसी राष्ट्रपति पुटिनले G7 समापन सँगै काउन्टर शिखर सम्मेलनको आयोजना गर्ने। युद्ध विरामका बीच पनि लेबलानमा इजरायलको आक्रमण जारी। पाकिस्तानले महिनावारीमा प्रयोग हुने सामग्रीमाथि लाग्दै आएको कर हटाउने।
2: र फिफा विश्वकपमा आज राति पोर्चुगल र कङ्गो तथा इङ्ल्याण्ड र क्रोएसिया बीच खेल हुँदै अर्जेन्टिनाले गर्यो खेलको शानदार शुरूआत। मेस्सीको उत्कृष्ट ह्याट्रिक। पहिलो पटक विश्वकप खेलेको जोर्डन अस्ट्रियासँग पराजित। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan
1: 99.1. लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
2: 98460403044।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98560 69 17 र 98560 68 67।

द मौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। नब्बे प्रतिशत अनुदानमा कृषि सामग्री वितरण। विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउँदै भानु नगरपालिका। आबु खैरेनीको चमेरा गुफालाई पर्यटकीय गन्तव्य बनाइने।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9917-15-098, 9464-033-85।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9914-5518 र 9065-15-332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608667।
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
0: दमौली एफएम 94.2 समुदाय को

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा एकै दिन प्रतिनिधि सभामा उपस्थित भएर आठ मन्त्रीले दिए सांसदका प्रश्नको जवाब।
1: सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ?
2: असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने जानकारी गराउन चाहन्छु।
0: क्यान्सर उपचारका कतिपय औषधिको अभाव कहिलेदेखि हट्ला?
3: पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायहरूको केही इस्युहरू चाहिँ छन्।
0: र तेहरानले आफ्ना दायित्व पुरा नगरे पुनः सैन्य कारवाही थाल्न आफू तयार रहेको ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेको खण्डमा पुनः सैन्य कारवाही गर्न आफू तयार रहेको चेतावनी दिएका छन्। इरान युद्ध स्थगित गर्न भएको सम्झौतामा स्विजरल्यान्डमा हस्ताक्षर हुनु दुई दिन अघि उनले उक्त सम्झौता अन्तिम नभएको बताए। G7 शिखर सम्मेलनको अंतिम दिन उनले भने, होइन, यो अन्तिम होइन, यो समझदारी पत्र मात्रै हो। यदि मलाई मन परेन भने हामी उनीहरूमाथि फेरि हमला गर्न थाल्नेछौँ, उनीहरूमाथि बम खसाल्नेछौँ। मलाई मन परेन उनीहरूले राम्रो व्यवहार गरेनन् भने हामी उनीहरूको टाउकोमै बम खसाल्नेछौँ, किनभने उनीहरूले 47 वर्षसम्म दुर्व्यवहार गरिसकेका छन्। राष्ट्रपति ट्रम्प ट्रम्पले त्यस्तो अभिव्यक्ति दिनुभन्दा केही घण्टा अघि दुई महिना यता पहिलोपटक 3 इरानी तेल ट्याङ्कर अमेरिकी सामुद्रिक नाकाबन्दी पार गरेर अघि बढेका छन्। होर्मुज जलमार्गमा झण्डै 600 पानी जहाज हाल फँसिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा निकायले OECD आबद्ध मुलुकमा तेलको भण्डार सन् 1990 यताकै न्यून बिन्दुमा पुगेको जनाएको छ। इन्टरनेसनल इनर्जी एजेन्सीले मे महिनामा खाडी क्षेत्रको द्वन्द्वका कारण आपतकालीन रिजर्भका तेलहरूको खपतमा वृद्धि भएको उल्लेख गरेको छ। संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौताको प्रारूप कार्यान्वयन भएको खण्डमा होर्मुज जलमार्ग बन्द हुँदा प्रभावित भएको विश्व तेल बजार बिस्तारै पुनर्स्थापित हुने उसले बताएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले उत्तर किबु प्रान्तको एउटा उपचार केन्द्रबाट बाहिर लगिएकी इबोला संक्रमित 6 वर्षीय बालिकाको खोजी गरिरहेका छन्। उनीहरूका अनुसार ती बालिका र उनकी आमालाई अस्पतालबाट सशस्त्र व्यक्तिहरूले लिएर गएका थिए। स्वास्थ्य अधिकारीहरूले ती बालिकाको उपचार र संक्रमणको फैलावट रोक्न उनलाई फेला पार्नु अनिवार्य रहेको चेतावनी दिएका छन्। संयुक्त राज्य अमेरिका सहित औद्योगिक राष्ट्रहरूको समूह G7 प्रविधि कम्पनीहरूलाई उनीहरूका सेवा 18 वर्ष मुनिका बालबालिकाका लागि सुरक्षित रहेको सुनिश्चित गर्न आह्वान गरेका छन्। G7 डिफल्ट सेटिङ सहितका माध्यमले त्यस्ता सेवाहरूले बालबालिकाको गोपनीयता रक्षा गर्नुपर्ने, उमेरको उपयुक्तता ख्याल राख्नुपर्ने र सुरक्षित डिजाइन तयार पार्नुपर्ने बताएका हुन्। ब्राजिल, इजिप्ट, भारत, केनिया र दक्षिण कोरियाले पनि उक्त धारणामा समर्थन जनाएका छन्। श्रीलङ्काको भ्रष्टाचार विरुद्धको आयोगले पूर्व राष्ट्रपति महिन्द राजपक्षका छोरा योसित राजपक्षलाई पक्राउ गरेका विवरण आएका छन्। उनी विरुद्ध सरकारको खर्चमा UKमा 18 महिना तालिम गरेको आरोप छ। र प्यारिसको लुभ्र म्युजियमका नयाँ निर्देशकले उक्त सङ्ग्रहालयले आफ्नो सामर्थ्य गुमाउँदै गएको र पुराना संरचनाहरू अध्यावधिक गर्न सङ्घर्ष गरिरहेको बताएका छन्। लुभ्रबाट शाही गहना चोरिएपछि फेब्रुअरीमा नियुक्त भएका क्रिस्टफ लुरिबोले सिनेट कमिटीमा बोल्दै आपतकालीन कामहरू बढ्दै गएका र त्यसका लागि चाहिने लगानीको ढोका बन्द भइरहेको बताए। यो BBC नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनप्रति प्रधानमन्त्री सहित मन्त्रीहरूको जवाफदेहिताबारे सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका बेला आज एकै दिन आठ मन्त्रीहरू संसद बैठकमा उपस्थित भएका छन्। उनीहरूले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा तथा चासोका विषयमा जवाफ दिएका हुन्। जवाफमा चित्त नबुझाएका कतिपय सांसदहरूले मन्त्रीहरूलाई थप प्रश्न वा स्पष्टीकरण समेत सोधेका थिए। एक रिपोर्ट। बैठकको पूर्व निर्धारित कार्यसूची अनुसार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राख्दै सांसदहरूको जिज्ञासाको सम्बोधन गरेका हुन्। आठ मन्त्रालयसँग सम्बन्धित विनियोजन विषयको छलफलका क्रममा व्यापक विषयमा सवाल जवाफ भयो। सांसदहरूले सुकुम्बासी समस्या, चिया निर्यातमा देखिएको अवरोध, स्वास्थ्य बीमाको प्रभावकारिता, साना किसानहरूले भोगिरहेका चुनौती लगायत बजेटसँग सम्बन्धित तथा जनसरोकारका विभिन्न विषय उठाए। श्रम संस्कृति पार्टीका हर्कराज राईले भूमि व्यवस्था मन्त्री प्रतिभा रावल सामु सुकुम्बासी समस्याबारे प्रश्न गरे।
1: यो सुकुम्बासी व्यवस्थापन कहिलेसम्म हुन्छ? यो सुकुम्बासीहरूलाई जग्गा दिने भन्ने कुराहरू थुप्रै वर्षदेखि सुन्दै आएका छौँ। उहाँहरूले कहिले पाउनुहुन्छ?
0: जवाफमा मन्त्री रावलले भनिन्,
2: अब हामीले काम सुरुवात गरिसकेका छौँ। मन्त्रालयले अपेक्षा गरेको चाहिँ अब असारको तेस्रो हप्तादेखि हामीले चाहिँ लाल पूर्जा वितरण गर्ने काम हामीले चाहिँ सुरुवात गर्नेछौँ भन्ने कुरा मैले यहाँबाट जानकारी गराउन चाहन्छु। त्यसै गरिकन अरूको जुन चाहिँ प्रक्रियामा थिए, प्रक्रिया धनी पूर्जा प्राप्त गरेका कुराहरू यहाँ आए, त्यो कुरामा चाहिँ हामीले लिइसकेका निवेदनहरूको पनि हामी चेक जाँच गर्छौँ र थप नयाँ लिने नछुटेका पनि हामी नयाँमा उहाँहरूलाई फेरि आह्वान गरेर अगाडि बढ्छौँ।
0: त्यस्तै नेपाली काङ्ग्रेसका निष्कल राईले केही साता यता नेपाली चियाको निर्यातमा देखिएको समस्याबारे सरकारको ध्यान आकर्षण गराए।
5: गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्।
0: जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भनिन्,
6: मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको बेहोरा सम्मानित सदन समक्ष अवगत गराउन चाहन्छु। चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित पार्न खोजिरहेको बताए। वैदेशिक रोजगार ऐनलाई लगाम बिनाको घोडा भन्दै उनले त्यसलाई संशोधन गर्नु आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।
7: यो ऐन टेकेर सरकारले वैदेशिक रोजगारले मर्यादित बनाउन चाहिँ सक्दैन, किनभने न रोजगारदातामाथि न त यो ऐन अनुसार नियन्त्रण छ, न व्यवसायलाई व्यवसाय गर्न रेगुलेसन गरिएको छ, न श्रमिकको प्र्याक्टिकल प्रोटेक्सन छ। यी समस्या सबहरूलाई पोलिसी डिपार्चर दिन जरुरी छ र त्यसका लागि मेरा दुई प्राथमिकता वैदेशिक रोजगार ऐन संशोधन र सम्पूर्ण माइग्रेसन इको सिस्टमलाई डिजिटलाइजेसन गर्नु हो। र यी प्राथमिकताहरू सफल बनाउन मन्त्रालयले माइग्रेसन साइकललाई एउटा समग्र प्रणालीको रूपमा हेरेको छ र होलिस्टिक रिफर्म्स अगाडि बढाइरहेको छ।
0: त्यस्तै कृषि क्षेत्रमा छुट्याइएको रकम ठुला किसानहरूलाई लक्षित भएको भनी उठेका प्रश्नमा मन्त्री गीता चौधरीले 75% भन्दा धेरै विनियोजनले साना किसानहरूलाई लाभ पुग्ने दावी गरिन्। बजेटमा सरकारले 2 करोड रुपियाँसम्म लगानी गर्ने कृषकलाई 40% ऋण दिने पाइलट कार्यक्रम लागू गरिने उल्लेख थियो। त्यस्तै कतिपय सांसदहरूले स्वास्थ्य मन्त्रीसँग बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको बारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री निशा मेहताले पहिले भन्दा धेरै 15 अर्ब रुपियाँ विनियोजन भएको र अन्य अल्पकालीन तथा दीर्घकालीन उपायहरूबारे पनि काम भइरहेको बताइन्।
8: हाम्रो मन्त्रालयले अल्पकालीन बिमा सुधार उपायहरू, सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थाहरूमा नियमित बिमा सेवा स्थगित, प्रभावकारी अनुगमन, प्रविधि व्यवस्थापन लगायतका उपायहरू अवलम्बन गरेको छ भने अर्कोतिर दीर्घकालीन उपायहरू स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने, सबै सङ्गठित क्षेत्रहरू अनिवार्य स्वास्थ्य बिमा गर्ने, सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतका स्वास्थ्य बिमालाई साबिकको स्वास्थ्य बिमामा समाहित गर्ने लगायतका विषयहरूमा पैरवी गर्दै आएको छ।
0: आजको बैठकमा केही सांसदहरूले काठमाडौँका विभिन्न नदी किनारबाट हटाइएका सुकुम्बासीहरूको व्यवस्थापन राम्रोसँग नभएको विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। अब अर्को विषय, केही

0: अधिकारीलाई सम्पर्क गरी ती औषधिहरू किन अझै सहज रूपमा नपाइएको हो भनेर सोधेका छौँ।
1: विविध कारणहरूले नेपाली बजारमा क्यान्सरको औषधिहरूमा अलिकति चुनौती भएको, अलिकति गाह्रो भएको अवस्था भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग र सम्बन्धित अरू निकायहरूसँग पनि सहजीकरण गरेर तत्कालको व्यवस्था गर्ने गरी औषधिहरू बजारमा उपलब्ध गराएको अवस्था हो। अलि अगाडि पनि हामीले 2 हप्ता जतिलाई व्यवस्था गरेका थियौँ भने अहिले पछिल्लो समय पनि जहाँ जहाँ क्यान्सरको उपचार हुन्छ, जहाँ त्यस्तो औषधि प्रिस्क्राइब हुन्छ, त्यहाँनिर ती सहरहरूमा ती अस्पतालहरूको वरिपरि चाहिँ औषधिहरू उपलब्ध हुने व्यवस्था भएको छ। यो तत्कालीन व्यवस्था हो।
0: तर तपाईँले अहिले तत्कालका लागि औषधिको व्यवस्थापन गरेका छौँ भनेर भनिरहेकै बेला कतिपय उपभोक्ताले चाहिँ आफूले अभाव झेलिरहेको बताउनु भएको छ, उहाँहरूको समस्यालाई चाहिँ कसरी हल गर्नुहुन्छ?
1: त्यस्तो गुनासोहरू हामीले पाउँदाखेरि हामीले व्यवसायीहरूलाई पनि सहजीकरण गर्छौँ, सर्वसाधारणहरूलाई पनि औषधि ल्याउनको लागि व्यवसायीहरूसँग समन्वय गरेर चाँडै ल्याइदिनलाई अथवा उहाँहरूले नेपालभित्र औषधि ल्याउन कहीँ परेको अप्ठ्यारोहरू छ भने त्यसलाई पनि सहजता तुल्याउँछौँ। अहिले हामीलाई अस्पतालहरूबाट प्राप्त भएको जानकारीहरू अनुसार चाहिँ हामीले गएको 1 हप्ता अगाडि मात्रै औषधि ल्याएको, त्यो केही समयका लागि पुग्छ भन्ने जानकारी छ। त्यसपछिका लागि पनि हामीले कसरी उपलब्ध हुन्छ
0: केही समय भनेको चाहिँ 1-2 साता
1: केही साताका लागि अहिले औषधिहरू बजारमा उपलब्ध भएको छ।
0: यो पुरै सहज भएर जान चाहिँ कति समय लाग्छ तपाईँको हिसाबले?
1: यो पुरै सहज भएर जानका लागि विश्वव्यापी बजारमा पनि सहज हुनुपर्छ। अर्को व्यवसायीहरूले केही इस्युहरू चाहिँ छन्, हामीले नीतिगत रूपमा केही प्रष्टता र केही सहजीकरण गरिदियौँ भने अलिक सहज हुन्छ, त्यसलाई चाहिँ सरकारले सहजीकरण गर्नुपर्छ भन्ने उहाँहरूको पनि छ। यी सबै पाटोहरूलाई हामीले सम्बोधन गर्दै अगाडि गरेर यो औषधिहरू चाहिँ निरन्तर रूपमा नेपाली बजारमा उपलब्ध हुने उपाय गर्नुपर्ने छ, हामी त्यो गर्छौँ।
0: स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता। अब एउटा प्रसङ्ग संक्षेपमा, सडक विभागले विभिन्न राजमार्गका 612 स्थानलाई आगामी बर्खायाममा अवरुद्ध हुन सक्ने जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ। विभागका अनुसार ती क्षेत्रमा हुन सक्ने अवरोध खुलाउन नजिकका डिभिजन सडक कार्यालयहरूलाई डोजर र एक्सकभेटर सहितका उपकरणहरू बन्दोबस्ती गर्न भनिएको छ। गत चैतमा बनेको नयाँ सरकारले पहिलो पटक बर्खायामको सामना गर्न लाग्दा कुनै पनि राजमार्ग अवरुद्ध हुने अवस्था आउन नदिन मातहतका कार्यालयलाई निर्देशन दिइएको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताए। नेपालका प्रमुख सडकहरूमा बर्खायामका बेला देखिन सक्ने सम्भावित जोखिमको अवस्थाबारे तयार पारिएको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अन्तिम नभएको भन्दै तेहरानले आफ्ना दायित्वहरू पूरा नगरेका खण्डमा सैन्य कारवाही सुरु गर्न आफू तयार रहेको बताएका छन्। फ्रान्समा G7 को शिखर बैठकमा बोल्दै उनले अन्तिम सम्झौता आफूलाई मन नपरेको खण्डमा अमेरिकाले फेरि बम खसाल्ने बताए। स्विजरल्याण्डमा शुक्रबार अमेरिका र इरानले सम्झौताको प्रारूपमा हस्ताक्षर गर्ने भनिएको छ, तर त्यसको बुँदाहरू सार्वजनिक गरिएका छैनन्। बीबीसी विवरणमा आधारित रिपोर्ट, फणिन्द्र दाहालबाट।
2: इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको भेटपछि उनले भने, यदि मलाई मन परेन भने उनीहरूमाथि फेरि आक्रमण गर्नेछौँ, टाउकोमा बम खसालिदिनेछौँ। ट्रम्पले अमेरिकाले इरानमा लगानी नगर्ने पनि बताए। अन्तिम सम्झौताका लागि तेहरान तयार भएको बदलामा लगानी सम्बन्धी कोषलाई सहमति दिन अमेरिका तयार रहेको विवरणहरू आएका थिए। कतारका अमीरसँगको शिखर बैठकपछि ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुको आलोचना गरेका थिए र लेबनानको हकमा उनी थप जिम्मेवार बन्नुपर्ने बताएका थिए। उनले इजरायलले हिजबुल्लासँग अति लामो युद्ध गर्दै आएको र धेरै मानिसहरू मारिएको बताएका थिए। आइतबार राति अमेरिका र इरानले सहमति भएको घोषणा गरे पनि इजरायल र हिजबुल्ला दुवैले एकअर्कामाथि आक्रमण गरिरहेका छन्। राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौता अन्तिम नभएको बताउनु अघि G7 देशहरूले अझ मजबुत थप सम्झौताका लागि आह्वान गरेका थिए। अमेरिका, क्यानाडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली र जापान सम्मिलित G7 देशहरूले मध्यपूर्वमा हासिल भएको उपलब्धिलाई आत्मसात गरेको भन्दै उक्त सम्झौता कार्यान्वयनमा सहयोग गर्न तयार रहेको बताएका थिए। यसैबीच इरानको नेतृत्वले सम्झौताको प्रारूपलाई अमेरिकाको जित नभई आफ्नो प्रतिरोधको परिणाम र विजयका रूपमा प्रस्तुत गरिरहेको छ। देशभित्र र बाहिर रहेका कैयौँ इरानीहरूले अहिलेको सङ्कटलाई सत्ता परिवर्तन गर्ने अवसरका रूपमा हेरिरहेका थिए।
0: यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नेपाल वन पैदवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन पैदवार उद्योग व्यवसाय संघ तन

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
5: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
8: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
7: अनि त्यो कहाँ पाइन्छ त?
8: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
9: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98 4 66 14 438।
10: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
9: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
10: फर्निचर उद्योग
9: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98 16 64 66 83,
8: 98 5 60 43 234।
11: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
12: दाजुभाइको के को गफगाफ हुँदैछ?
11: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
12: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98 083 80 384, 98 46 37 39 31।
9: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
13: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
13: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
0: दमोलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 0 58 00 700,
1: 98 4 60 40 344।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेज

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: FM
1: दमौली FM 94.2 मेगाहर्ज समुदायको आवाज
2: हवस् त श्रोता, दमौली FM 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौ।

आदरणीय श्रोतृवृन्द, यी मंगल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ संगीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, सङ्गीतमय गायत्री भजनपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ शाश्वत सन्देश। मनुस्मृति र पद्म पुराणमा भनिएको छ, न पृष्ठ कस्यचिद् ब्रूयान् न चान्यायेन पृच्छतः जानन्नपि मेधावी जडबल लोक आचरेत। अर्थात् मनुस्मृति र पद्म पुराणमा भनिएको यो भनाइको अर्थ हुन्छ, बुद्धिमान मानिसले आफूलाई नसोधिकन र यदि अन्यायपूर्वक सोधिएको छ भने कुनै उत्तर दिनु हुँदैन। उसले जानेर पनि संसारमा मूढ अर्थात् अबुझ समानको आचरण गरेर बस्नु पर्दछ, अर्थात् नसोधिकन र अन्यायपूर्वक सोधिएको अवस्थामा जानेका कुरा पनि नबोलेर चुप लागेर बस्नु पर्दछ भन्ने शास्त्रीय भनाइ छ। आदरणीय श्रोतृवृन्द, शाश्वत सन्देशको प्रस्तुतिपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, जय गुरु गणपति मङ्गलदाता, ज्ञानु राणाको स्वरमा।

0: प्रस्तुत भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँ सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँ श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 31 अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्ण सशरीर स्वधाम गमन गर्नुभएको प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, दिविदुन्दु भयो नेदुहु पितुः सुमनसश्चखात् सत्यम धर्मो धृतिर्भूमेः कीर्तिः श्रेष्ठानुतम ययुः। हे महाराज परीक्षित, भगवान् स्वधाममा गएपछि स्वर्गमा दुन्दुबीहरू बजे, आकाशबाट फूलको वृष्टि भयो, अनि पृथ्वीबाट भगवानकै पछि पछि सत्य धर्म धैर्य कीर्ति र लक्ष्मी अर्थात् शोभा पनि गए। देवादयो ब्रह्म मुख्या नविसन्तम स्वधामनि अभिज्ञात गतिम कृष्णम ददृशुश्चाति विस्मिता। ब्रह्मा आदि देवताहरूले पनि अगम्य अर्थात् अबोध्य बुझ्न कठिन गति भएका भगवान् श्रीकृष्ण आफ्नो धाममा प्रवेश गर्न लाग्नु भएको अवस्थामा उहाँलाई देख्न सक्नु भएन। त्यसैले उहाँहरू आश्चर्यचकित हुनुभयो। सौदामिन्या यथा आकाशी यन्त्या हित्वा ब्रह्मण्डलम गतिर्न लक्ष्यते मर्तेस तथा कृष्णस्य दैवतहि। जसरी आकाशमा मेघमण्डललाई छोडेर गएको बिजुलीको गतिलाई मानिसहरूले जान्दैनन्, त्यसै गरी भूमण्डल छोडेर जानुभएका भगवान् श्रीकृष्णको गतिलाई पनि देवताहरूले देख्नु भएन। ब्रह्मरुद्रादयस्ते तु दृष्ट्वा योग गतिम हरे विस्मितास्ताम प्रशंसन्तः स्वंसं लोकम ययुस्तदा। त्यहाँ उपस्थित ब्रह्मा रुद्र आदि पार्षदहरू भगवान् श्रीकृष्णको परम योगमयी गति देखेर आश्चर्यचकित हुनुभयो, अनि भगवान्को अनुपम योगमयी गतिको प्रशंसा गर्दै उहाँहरू आफ्नो आफ्नो लोकतिर जानुभयो। राजन परस्य तनुभृज जननाप्ययेहा माया विडम्बनमवेहि यथा नटस्य सृष्ट्वात्मनेदमनुविश्य विहृत्य चान्ते संहृत्य चात्म महिनो परतश्च आस्ते। हे राजा परीक्षित, जसरी रङ्गमञ्चमा नटले अनेक प्रकारको लीला चेष्टा आदि गर्दछ, त्यसै गरी सर्वकारण परमात्माको पनि मनुष्य आदिको रूपमा यादव आदि कुलमा भएको जन्म र तिरोधानका सम्पूर्ण चेष्टाहरू उहाँकै मायामय विलास अर्थात् अनुकरण मात्र हो। उहाँ स्वयंले यो चराचर जगतको सृष्टि गर्नुहुन्छ र अन्तर्यामी रूपमा जगतमा प्रवेश गरेर आफै अनेक रूपमा विहार गर्नुहुन्छ, अनि अन्तमा यसको संहार गरेर निवृत्त बन्नुहुन्छ। यसपछि उहाँ आफ्नै परमानन्दमय स्वरूपमा अवस्थित रहनुहुन्छ। निर्विकार भगवानको यो लीला चरित्र र महिमालाई तपाईँ राम्ररी बुझ्नुहोस्। मर्तेन यो गुरुसुतम यमलोकनीतम त्वं चानय क्षरणद परमास्त्र दग्धम जिज्ञेन्त कान्तकमपि समसावनीशः किं स्वावनेश्वर नयन मृगयुम सदेहम। जसले गुरु सन्दीपनीका यमलोकमा पुर्याइएका छोराहरूलाई यमलोकबाट सशरीर फर्काएर ल्याउनु भएको थियो, ब्रह्मास्त्रको तेजले डढ्नु भएको तपाईँलाई जसले बचाउनु भएको थियो, जसले संहारकका पनि संहारक भगवान् रुद्रलाई युद्धमा परास्त गर्नुभएको थियो, जसले आफैलाई बाण प्रहार गर्ने जरा व्याधालाई कृपापूर्वक सशरीर स्वर्ग पठाउनु भयो, त्यस्ता सर्वसमर्थ भगवान् श्रीकृष्णले चाहनु भएको भए आफ्नो र आफ्नो कुलको रक्षा गर्न सक्नुहुन्नथ्यो र तथाप्य शेष स्थिति सम्भवाप्यये सोनान्य हेतुरु यदशेष शक्तिधृक् नैच्छत् प्रणेतुम बपुरत्र शेषितम मर्तेन किम स्वस्थ गतिम प्रदर्शयन। यद्यपि भगवान् श्रीकृष्ण सम्पूर्ण जगतको उत्पत्ति स्थिति र संहारको निरपेक्ष कारण हुनुहुन्छ, किनभने उहाँले नै सम्पूर्ण शक्तिहरूलाई धारण गर्नुभएको छ र इच्छा अनुसारको काम गर्न सर्वदा समर्थ हुनुहुन्छ, तापनि मनुष्य शरीरलाई शेष राखेर केही फाइदा छैन र आत्मनिष्ठ पुरुषहरूको दिव्य गति नै सर्वोत्तम छ भन्ने देखाउनका लागि उहाँले यो संसारमा आफ्नो शरीरलाई बाँकी राख्ने इच्छा गर्नु भएन। ययेताम प्रातरुत्थाय कृष्णस्य पदवीम पराम प्रयतः कीर्तयेद भक्त्या तमेव आप्नोत्यनुत्तमाम। जसले प्रातःकालमा उठेर पवित्र भएर भगवान् श्रीकृष्णको परमधाम गमनको यो लीला चरित्रलाई कीर्तन स्मरण गर्दछ, उसले त्यही सर्वोत्तम गति प्राप्त गर्दछ। दारुको द्वारकामेत्य वासुदेवोग्रसेनयोः पतित्वा चरणा वस्त्रैर् न्यसिञ्चत् कृष्णविच्युतः। भगवान् श्रीकृष्णबाट वियोग भएर फर्किएका दारुकले द्वारकामा आएर वासुदेव र उग्रसेनको चरणमा परे, आफ्ना आँखाबाट झरेका आँसुले उहाँहरू दुवैको चरण भिजाए। कथया मास निधनम वृष्णीनाम कृतस्नसो नृप तथ्रुत्तोद विघ्न हृदया जनः शोक विमूर्छितः तत्रस्म त्वरिता जगमुः कृष्ण विश्लेष व्यूहला व्यसव शेरते यत्र ज्ञातयो घ्नन्त आननम। हे राजा परीक्षित, दारुकले सम्पूर्ण यदुवंशीहरूको मृत्युको समाचार विस्तारपूर्वक सुनाए। त्यो समाचार सुनेर उनीहरू भयभीत भए भने भगवान् श्रीकृष्णको विरह व्यथाले सबै द्वारकावासीहरूको हृदय विह्वल भयो। उनीहरू शोकले मूर्छित भए। त्यसपछि विरहको आवेगमा विवश भई आफ्नो आफ्नो मुखमा आफ्नै हातले हिर्काउन थाले। त्यसपछि जहाँ आफ्ना बन्धु बान्धवहरू निष्प्राण भई अर्थात् मरेर सुतेका थिए, त्यहीँ सबैजना हतार हतार गर्दै गए। देवकी रोहिणी चैव वसुदेवस्तथा सुतौ कृष्ण रामाव पश्यन्त शोकार्ता बिजहु स्मृतिम्। देवकी रोहिणी र वसुदेव पनि आफ्ना प्रिय दुई छोरा श्रीकृष्ण र बलरामलाई नदेखेर शोकाकुल हुनुभयो र शोककै कारण उहाँहरू बेहोस हुनुभयो। प्राणांश बिजहुस् तत्र भगवन् विरहातुरा उपगुह्य पतिमस्तात चिता मारुरुहु स्त्रिय। भगवान् श्रीकृष्णको विरहले व्याकुल भएर देवकी रोहिणी र वसुदेवले त्यहीँ नै प्राण त्याग्नुभयो। हे प्रिय परीक्षित, अन्य स्त्रीहरूले चाहिँ आआफ्नो मृत पतिहरूलाई आलिङ्गन गरेर उनीहरूकै चितामा डढे। राम पत्न्यश्च तद्देह मुपगुह्याग्निमा आविशन् वसुदेव पत्न्यस्तद्गात्रम् प्रद्युम्नादिन् हरेश्नुषाः कृष्ण पत्न्यो विषन्न अग्निम् रुक्मिण्या द्यास्तदात्मिकाः। बलरामका पत्नीहरूले उहाँको शरीरलाई, वसुदेवका पत्नीहरूले उहाँकै शरीरलाई र भगवान् श्रीकृष्णका पुत्र वधुहरूले प्रद्युम्न आदि आआफ्ना पतिहरूको शरीरलाई आलिङ्गन गरेर अग्निमा प्रवेश गरे। यसै गरी रुक्मिणी आदि भगवान् श्रीकृष्णका पत्नीहरूले भगवानकै स्वरूपको ध्यान गर्दै अग्निमा प्रवेश गरे। अर्जुन प्रेयस सख्यु कृष्णस्य विरहातुरः आत्मानं सान्त्वयामास कृष्ण गीतै सदुक्तिभिः। आफ्ना परमप्रिय सखा भगवान् श्रीकृष्णको विरहले अर्जुन पनि व्याकुल भए, तर श्रीकृष्णद्वारा उपदिष्ट गीताका वचनहरू सम्झेर उनले आफूलाई सम्हाले। बन्धुनाम नष्ट गोत्राणाम अर्जुन साम्परायिकम् हतानाम कारयामास यथावदनु पूर्वशः। सन्तान कोही बाँकी नरहेका, मरेका जति सबै यदुवंशी बान्धवहरूको तर्पण पिण्डदान आदि परलोक सम्बन्धी सम्पूर्ण कर्महरू अर्जुनले विधिपूर्वक कर्मैले गराए। द्वारका हरिणा त्यक्ताम समुद्र प्लवायत क्षणात् वर्जयित्वा महाराज श्रीमद भगवदालयम्। हे महाराज परीक्षित, भगवान् श्रीकृष्णद्वारा छाडिएको त्यो सुन्दर द्वारका नगरीलाई समुद्रले केही क्षणमा नै डुबायो, तर भगवानको महललाई चाहिँ डुबाएन। नित्यम सन्निहितस्तत्र भगवान् मधुसूदनः स्मृत्या शेषाशुभहरम सर्वमङ्गल मङ्गलम। त्यो महलमा भगवान् श्रीकृष्ण सधैँ विराजमान हुनुहुन्छ। त्यस महलको स्मरण मात्रले पनि मनुष्यका सम्पूर्ण पापहरू नष्ट हुन्छन्। वस्तुतः भगवानको त्यो महल सम्पूर्ण मङ्गलहरूको पनि मङ्गलकारी छ। त्रिबाल वृद्धानादाय हतशेषान् धनञ्जयः इन्द्रप्रस्थम समावेश्य वज्रम तत्राभ्यसेचयत्। अर्जुनले द्वारकामा बाँकी रहेका सम्पूर्ण स्त्री बालक र वृद्धहरूलाई इन्द्रप्रस्थमा ल्याएर राखे अनि त्यहाँ अनिरुद्धका पुत्र वज्रलाई राज्याभिषेक गरिदिए। श्रुता श्रुतवदं राजन् नर्जुनात्ते पितामहा त्वं तु वंशधरं कृत्वा जग्मुः सर्वे महापथम्। हे राजा परीक्षित, तपाईँका हजुरबा पाण्डवहरूले अर्जुनको मुखबाट आफ्ना मित्र यदुवंशीहरूको मृत्युको खबर सुने। त्यसपछि आफ्नो वंशधर तपाईँलाई राज सिंहासनमा राखेर उनीहरू हिमालयको यात्रा अर्थात् वीर यात्रामा गए। ययेतन् देवदेवस्य विष्णुः कर्माणि जन्म च कीर्तये श्रद्धया मर्त्य सर्व पाप हि प्रमुच्यते। जुन मनुष्यले देवताहरूका पनि देवता भगवान् श्रीकृष्णको जन्म र कर्म सम्बन्धी लीला चरित्रहरूको कीर्तन मनन गर्दछ ऊ सम्पूर्ण पापहरूबाट मुक्त हुन्छ। इत्थम हरेर भगवतो रुचिरावतार बिर्याणि बालचरितानि च सन्तमानि अन्यत्र चेह च श्रुतानि गृणन् मनुष्यो भक्तिम परम परमहंस गतौ लभेत। यस प्रकार आफ्ना भक्तहरूका सम्पूर्ण दुःख हरण गर्नुहुने भगवान् श्रीकृष्णको अत्यन्त मनोहर अवतार पराक्रम तथा अन्य पुराण र यसै पुराणमा वर्णन गरिएका परमानन्दमय बालचरित्र, किशोर चरित्र र युवावस्थाका चरित्रहरूको स्मरण कीर्तन जसले गर्दछ उसले परमहंस ब्रह्मज्ञानी ऋषिहरूद्वारा मात्र पाइने भगवान् श्रीकृष्णमा परम भक्ति प्राप्त गर्दछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 31 अध्यायको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित र विश्लेषित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ।
1: आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचा सहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भविष्यरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: चमोली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-50-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59। मोबाइल नम्बर 9803-80-384-98-46-37-39-31।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनहुँ
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: दमौली FM 94.2 समुदायको आवाज

0: 10 ट्रक चिया सहज भारत पठाउन सक्ने व्यवस्था थियो।
1: आजको आर्थिक अभियान दैनिकमा सुधारको आशा त्रासको अनुभूति शीर्षकमा समाचार छापिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जेठ 31 गते नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारले समयमै काम नगरे ठेकेदारको खुट्टा भाँच्नेसम्मको चेतावनी दिए। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने चेतावनी दिएका थिए। जो यो पोलवाला हो नि, बिजुलीको पोल, त्यो कन्ट्राक्टर ठेकेदारलाई जहाँ छ खोजेर ल्याउनु, उसलाई पनि यहीँ राख्नु, घर पठाउने होइन, फेरि काम गरेन भने खुट्टा भाँचिदिनु मतलब भएन। मन्त्री लम्सालले भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मन्त्री लम्सालको यो भनाइलाई लिएर संसदीय पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा सांसदहरूले चर्को आपत्ति जनाए। सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफलका लागि राखिएको बैठकमा मन्त्री लम्साल भने अनुपस्थित रहे। त्यसो त निर्माण व्यवसायका बारेमा उनको यस्तो रवैया यो पहिलो भने होइन। लम्सालले बहुत